0: enigma you call yourself.
1: स्वास्थ्य विभाग अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोष दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पताल सँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजू तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
0: मनसूनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसूनजन्य विपदबाट वैशाखदेखि साउन सम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरी क्षेत्रको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बिरू घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बिरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मनसूनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 सम्म करिब 15 वटा विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढ़ेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 वटा विधेयक अगाडि बढ़ाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजीर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुंगो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गरेका छन्। यसमा सभामुख डीपी अर्याल र राष्ट्रपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल अयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टिएको कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% शून्य प्रगति भएको छ।

0: Les Parcours et...
1: Dabei eulet Sunday Nuncha Radio Silent 89.8 MHz.
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
6: सम्पर्क नम्बर

0: चलाउनुहोस्। इन्टरनेट र टिभीसँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801004477। क्लासिक टेक छोयो कि चल्यो।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुन चाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: आजका खबरको सबैभन्दा शुरूमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल ऑयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाभेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिने भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाबेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमश कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
1: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45,000-48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक, स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय, आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3,444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको, ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको, उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको, सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण

0: पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
1: मनसुनी विपदबाट बितेको चार महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसुन जन्य विपदबाट चार महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरु घरतीमगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरतीमगर र छिमेकी 70 वर्षीय लली घरतीमगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्रै बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
2: साउन 30 गते शनिबारको लागि चाहिँ देशका हिमालय पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस प्रेस साथै कोशी बागमती र गण्डकीको छ तराई भूभागको चाहिँ थोरै स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। त्यसको लागि बागमती गण्डकी र कर्णाली कोशको पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको यस्तो स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका 3 नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सदगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका 6 का 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सदगाउँ स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान बालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
3: अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा।
1: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए, रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। 8 दशकमा पनि झुट फुटको चक्र उस्तै। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले 8 दशक पार गरेको छ। 8 दशकमा कांग्रेसमा धेरै नेता आए गए, तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्र सुनाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने, सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज, एमालेका 4 मन्त्री नियुक्त, कर्णाली प्रदेश भागबण्डा मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै, शीर्षकमा पनि खबर प्रकाशित छ।
1: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न, शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक, शीर्षकमा बीबी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ, देउबा पक्षको छुट्टै राष्ट्रिय भेला, कांग्रेस एकजुट बनाउने दावी शीर्षकमा सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख दिपी अर्याल र रासोपा सभापति रबिल लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका 4 दिनमा 1,00,000 भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका दुई स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्। जिल्लाका 9 स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60-600 रूपियाँसम्म शुल्क भने बुझाउनुपर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा को खबर छ भने फेरिँदै अपराधको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउबा समूहको राष्ट्रिय भेला, महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ, जनही 10,000 जरिवाना, रोल्पामा फेरि पहिरो, 2 दिनमा 14 मृत्यु, 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ, 1 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दा मध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ, 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर श्रीसले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 12 बिसे कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि चार साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसैता कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त्र आक्रमणमा 2 प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालकसहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढी विपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न विश्वम एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। एक महिने प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुने भएको छ।
0: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने कुरा दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग। देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन, कतिपय स्थानमा धेरै पानी परेको छ। पानी धेरै र थोरै हुँदा धान बालीमा पर्ने असर र बस्ने उपायका बारेमा धान बाली विज्ञ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
3: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मनसुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट, कालो पोकेको समस्या देखिएको छ, होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ। त्यसै कारणले उहाँहरूले सक्दो चाहिँ यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मनसुली लगाउनु भएको छ, त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ, अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा, पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा, यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या, पहाडमा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ। व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
4: त्यो भनेको कस्तो हुन्छ?
3: पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
4: धान गर्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
3: किसानले चाहिँ, किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहिँ लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी, जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं, त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
1: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, झेन्जी आन्दोलनलाई राजनीतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज विभिन्न चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिगेको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा,
2: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय भन्दै,
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी, युक्रेनले रूसको अन्न भण्डारमा आक्रमण गर्दा तीनजनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो,
2: र नेपाल भलिबल लीग भदौ 19 गतेदेखि 27 गतेसम्म काठमाडौँमा हुने, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा खाना पकाउने ग्यासको देशभरमा नै अभाव जस्तो देखिएको छ, र सरकार र सरोकारवाला निकायले भने उद्योगी व्यवसायीले नै ग्यास सिलिण्डर लुकाएको भन्दै धरपकड गरिरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला स्थान छ जहाँ 3 व्यक्ति छन्, बीचमा रहेका व्यक्ति व्यवसायी उद्योगी जस्ता देखिन्छन् र वरपर 2 प्रहरी अधिकारी जस्ता व्यक्ति छन्। दुवै प्रहरी अधिकारीले नाक थुनेका छन् र एक एकवटा हात समातेर अगाडि भगाउन खोज्दैछन्। बीचमा रहेका व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, धरो धर्म ग्यास लुकाएको छैन हजुर, अलि अपच मात्रै भएको क्या।
2: हौस् त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता, सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण

89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइन हो।

0: Diamond, 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो. It's 7 AM.
2: चैते धानमा नेक ब्लास्टको समस्या.
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने.
3: खेतमा पानी जमाइराख्ने:
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने.
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिकै आइसक्यो. के कुरामा चित्त बुझिन पनि.
5: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ. के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि.
5: ए छोरी, भइहाल्छ नि. तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भर बस. तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितौ.

0: चलाउनुहोस्। इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 98010044477। क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8

साइनो 99.8 मेगाहर्ज सनौली चितवनबाट, हाम्रो राप्ते एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 मेगाहर्ज दुदुली सिन्धुलीबाट, रेडियो फुलेरी एफएम 102.5 मेगाहर्ज फुलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निरगन तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष बास्ते तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98075 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

2083 साल साउन महिनाको आज 30 गते तदनुसार ईस्वी सन् 2026 अगस्त 15 तारिक शक संवत्सर 1948 नेपाल सम्वत 1146 रुद्र नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज शनिबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज तृतीया तिथि रहेको छ। आज तृतीया तिथि रहेको छ। 34 घडी 33 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र, यानि कि 2:40 पल्ला रहेको थियो, यानि कि बिहानको 6:24 रहेको थियो भने अहिले यतिखेर उत्तर फाल्गुनी नक्षत्र योगमा रहेको छ। शिव योग रहेको छ। 12:53 पल्ला रहेको छ, यानि कि बिहानको 10:44 तदुपरान्त सिद्ध योग रहेको छ। करणमा रहेको छ तैतिलकरण रहेको छ। आज 5:36 पल्ला यानि कि बिहानको 7:49 तदुपरान्त ग्रहकरण रहनेछ। चन्द्रमा सिंह राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा आनन्दा योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय 5:35 भयो भने सत सूर्यास्त 6:40 हुनेछ। आजको दिनमा घडी 13:05 पल्ला रहनेछ। दिन विशेष रहेको छ। आज बराह जयन्तीको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। सर्वप्रथम लागौं आजको कालबेला, यानि कि आजको कालबेलाको समय रहेको थियो बिहानको 5:34:22 बिहानको 7:12:48 कालबेला रहेको थियो भने अब अहिले यतिखेर भने शुभ बेला प्रारम्भ भइसक्न आँटेको छ। 1 मिनट पछि अब शुभ बेला प्रारम्भ हुनेछ। आजको शुभ बेलाको समय रहेको छ बिहानको 7:12:48 बिहानको 8:51 15 सेकेन्डसम्म आज शुभ बेला। यस्तै गरेर अब कालबेला रहेको छ आजको लागि चाहिँ विशेष गरी साँझमा रहेको छ। अब साँझको 5:03:29 साँझको 6:41:56 कालबेला रहनेछ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 1:46:35 दिउँसोको 3:25:02 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रहगोचर। ग्रहगोचरमा विशेष गरी सूर्य कर्कट राशिमा, यस्तै गरेर चन्द्रमा सिंह राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। उत्तर फाल्गुनीको प्रथम चरण नाम आउँछ टेबाट। टेकराज, टेककुमार, टेककुमार यस्ता नाम आउँछ। आज दिनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: चाहिँ उनीहरूको लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो रहनेछ। परिवारजनसँग साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछन्। चुनौती चिर्दै काम बढ्न सकिन्छ। पहिले ईर्ष्या गर्नेले सहयोग गर्न थाल्नेछन्। विशेष गरी थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछन्। अध्ययनको लगावले बहुउद्देश्य क्षेत्र फराकिलो भन्न सक्छ। पढाइमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने समय रहेको छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्दछ। प्रतिद्वन्दीहरूलाई पछि पार्न सकिन्छ। चिता काम पनि पूरा हुन सक्छ। मध्याहदेखि साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला। विश्वमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोर गर्नुपर्ने खालको यो पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिन्छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचर देखिएको छ। रोकियो काम बन्दै जाँदैछन्। नयाँ काम शुरू गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोग र उपहार हात लागि हुनेछ। राम्रो कर्म फलले मन प्रसन्न रहने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा पनि परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भइ राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अरूको कर्कापमा काम गर्नु परे पनि आँटेको काम श्रमबाट पछि फाइदा हुनेछ। कर्ज मार्फत खर्च जुटाउन सकिन्छ। काममा लगानी बढाउने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। स्वादिष्ट खानपानको आनन्द प्राप्त होला। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मेहनतीका लागि दिन फलदायी रहने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन आवश्यकता पूरा गर्न सरसापुर लिनुपर्ने हुन सक्छ। अरूको उक्सावटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ने खालको योग पनि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समाजमा तारिफको काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमनी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोग जुट्नाले मनको फाइदा उठाउन सकिन्छ। मध्याहदेखि रोकियो लाभांश मिल्दै जाँदैछन्। मेहनत गर्दा तर आकस्मिक समस्याले खर्च विशेष गराउला, सरसामानमा पनि धन बाहिरिन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन हातेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्दै जाँदैछन्। दिगो उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ने हुन सक्छ। शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउने, नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम प्रारम्भमा गर्न पनि सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन चिताका काम बिस्तारै फाइदा हुनेछन्। रमाइलो यात्रा हुनेछ। अलिकति आतिथ्यपूर्ण सम्मान पनि पाइने ग्रह गोचरले बताएको छ। व्यापार व्यवसाय फाइदा उठाउन सकिन्छ। तर मध्याह्नदेखि हिसाबमा देखेको लाभांश हात लागि हुन समय लाग्नेछ। वाद विवादले मित्रताको बन्धन कमजोर बनाउला। कामको चाप बढ्दै जाँदैछन्। सानोतिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन सम्भावनादेखि पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम देखाउनु पर्ला। मध्याह्नपछि मेहनतको राम्रो प्रतिफल पाइन्छ। आयस्रोत बढाउने उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। काम बन्नाले जिम्मेवारी सन् बन्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने योग राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तर म तपाईँहरू आज फेरि पनि पितृदोषको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पितृदोष लाग्यो भने के सङ्केत मिल्छ, पितृदोषको कारणले काममा, कार्यमा, परिवारमा के कस्तो खालका समस्याहरू आउनेछन् भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरू सबैलाई थाहा छ, कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्य, ग्रह भाग्यको विषयमा जानकारी भने गराउने गरेका थियौँ र कहिलेकाहीँ हामीले तपाईँहरूलाई यस्तै जानकारीमूलक र अति आवश्यकमूलक विषयमा पनि तपाईँहरूलाई हामीले जानकारी भने गराउने कोसिसमा रहेका छौँ। र पितृदोषको सङ्केत र समाधान के कसरी गर्न सकिन्छ, हामी सबैको जीवनमा पुर्खाको ठूलो भूमिका हुन्छ। हामीले आज जे छौँ, जस्तो छौँ, त्यो हाम्रो पितृहरूको कर्म, संस्कार र आशीर्वादले सम्भव भएको भनेर मानिन्छ, बुझिन्छ। तर कहिलेकाहीँ जीवनमा समस्या, अडचन, अनौठा घटनाहरू दोहोरिरहँदा मानिसले पितृदोष भन्ने शब्द सुन्ने गर्दछन् र पितृदोष भनेको के हो, सबै समस्या पितृदोष नै हो त, यो सबै कुराहरू भएको पितृदोषको कारणले गर्दाखेरि हो त, डराउनु पर्छ कि बुझ्नुपर्छ त यो पितृदोषको विषयमा, यो सबै पितृदोष हो, ओहो बर्बाद भएछ भन्ने कि अब पितृदोष हो कि होइन भन्ने कुराहरू बुझ्नुपर्छ भन्ने विषयमा विशेष म तपाईँलाई जानकारी गराउँछु। आज हामी यही विषयमा सरल र प्रष्ट वैज्ञानिक धार्मिक दृष्टिकोणबाट हामीले बुझ्ने कोसिस गर्नेछौँ। सबैभन्दा पहिला पितृ भनेको को हुन् भन्नेतर्फ लागौँ। पितृ भनेको हाम्रा पुर्खाहरू, बुवा बाजे, बुढो बाजे मात्र होइन, हाम्रो सम्पूर्ण वंशका दिवंगत आत्माहरूलाई हामीले पितृको रूपमा बुझ्न सकिन्छ। दोष भनेको, पितृ भनेको कुरा बुझ्नुभयो, अब दोषको विषयमा जाउँ। दोष भनेको असन्तुलन, अधुरो कर्म अथवा असन्तुष्टिलाई दोष भनिन्छ। पितृहरू असन्तुष्टि हुनुहुन्छ, अधुरो कर्महरू गरिराख्नु भएको छ, त्यसलाई हामीले असन्तुष्टिको रूपमा पनि बुझ्न सकिन्छ। ज्योतिषमा पितृदोष तब भनिन्छ जब कुण्डलीमा सूर्य, राहु, केतु, शनि जस्ता ग्रहहरूको विशेष संयोजनले पुर्खाहरूसँग सम्बन्धित कर्मको प्रभाव देखाउने गर्दछ। विशेष गरी चाहिँ तर ज्योतिषले संकेत गर्ने हो, ज्योतिषी हामीले चाहिँ हामीले तपाईँलाई संकेत गराउँछौँ त है, तपाईँलाई पितृदोष परेको छ भनेर हामीले संकेत गराउँछौँ, तपाईँले त्यसको समस्याको समाधान तपाईँले आफै गर्नुपर्ने हुन्छ। धार्मिक दृष्टिकोणले विशेष गरी जब पुर्खाहरूको स्मरण, श्राद्ध, संस्कार, कर्तव्य छोडिन्छ त्यसले वंशको ऊर्जा कमजोर बनाउने गर्दछ। यसकारण ओम देवताभ्य पितृभ्यश्च महायोगी भ्येव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः, यो पितृ गायत्री हो, यो गायत्री हामीले जप गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ अब विशेष गरी मुख्य प्रश्न छ, पितृदोष किन हुन्छ त, किन लाग्छ हामीलाई पितृदोष भन्दा, पुर्खाहरूको अधुरो कर्म, पुर्खाहरूले गर्न खोज्नु भएको कर्म थियो, हामीले पुरा गर्न सकेनौँ भने पितृदोष लाग्ने गर्दछ। जस्तै पितृ, जस्तै पुर्खाहरूको ऋणहरू छ, कसैले दिनुपर्ने ऋण हामीले तिर्न सकेनौँ, पुर्खाहरूको म यहाँ दान गर्छु, म यो काम गर्छु भन्ने कुराहरू मनमा थियो, त्यो उहाँहरूले चाहिँ पुरा नगरिकन उहाँको चाहिँ मृत्यु भयो भने ती अधुरा कर्महरू भए, जुनै पनि कामहरू अधुरा कर्महरू भए। वंशमा गरिएको अन्याय, विशेष गरी चाहिँ श्राद्ध र तर्पणको उपेक्षा गर्छन् पितृहरूले, हामीले श्राद्ध तर्पण नगर्दाखेरि पनि यसले हामीले विशेष रूपमा चाहिँ पितृदोष लाग्ने गर्दछ। परिवारभित्रको कलह, घरमा धेरै झगडा हुन्छ भने पनि पितृदोषको सङ्केतको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। अकारण मृत्यु, असन्तुष्ट आत्मा, अकारण मृत्यु भए पनि आत्माहरू सन्तुष्ट हुँदैनन्, त्यस कारणले गर्दा हामीलाई पितृदोष पनि लाग्न सक्छ। कहिलेकाहीँ हाम्रो कर्मभन्दा पनि वंशीय कर्मको असर हुन्छ। जस्तै हामीले विशेष
त्यस कारणले गर्दा पितृदोषको शान्ति हामीले गर्नुपर्ने हुन्छ। श्राद्धहरू तर्पणहरू हामीले दैनिक रूपमा गर्नुपर्ने हुन्छ। जुन बेला आफ्नो पितृहरूको दिवंगत आत्माको तिथि पर्दछ त्यो बेलामा हामीले छोड्नु हुँदैन। एक परिवारमा तीन पुस्तासम्म विवाह समस्या भयो भने पनि हामीले पितृदोषको रूपमा बुझ्न सकिन्छ। पछि पिण्डदान र श्राद्ध निमित भएपछि स्थिति परिवर्तन हुन्छ। तर पनि म तपाईँलाई के भन्न चाहन्छु भने यी सबै समस्या भनेको पितृदोषबाट नै हुन्छ भन्ने चाहिँ होइन। फेरि अरू पनि सङ्केतहरू हुन सक्छन्। जस्तै गरी सन्तानमा समस्या आउनु पितृदोषको रूपमा बुझ्न सकिन्छ। हामीहरूले विवाह त भयो तर सन्तानमा समस्या आइराखेका छ, दादाहरू छन्, गर्भ रहने गर्भ खेर गइराखेका छ भने पनि पितृदोषको सङ्केतको रूपमा हामीले बुझ्न सकिन्छ। विवाहमा ढिलाइ कुराहरू चल्ने, विवाहमा बाधाहरू अडचनहरू आइराख्ने, विवाहमा ढिलो हुने, घरमा लगातार रोगहरू बढ्ने, जस्तै कसै कुनै सदस्यलाई चाहिँ घरमा रोग लाग्ने, उहाँलाई सन्चो भएपछि अर्कोलाई लाग्ने, अथवा उहाँलाई औषधि खाउन्जेल सन्चो हुने, त्यसपछि फेरि समस्या भइहाल्ने, लगातार रोगहरू औषधि उपचारमा खर्च भइराख्नुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। आर्थिक समस्या, कमाउनु भएको छ तर बचत भइराखेको छैन भने पनि तपाईँको चाहिँ विशेष गरी पितृदोष हुनसक्छ। कमाउनु ठुलो कुरो होइन, बचत गर्नु ठुलो कुरो हो। कमाउनु त महिनाको 1,00,000 रुपियाँ तपाईँले कमाउनु भएको छ तर बचत भने 10,000 पनि गर्न सक्नु भएको छैन भने त्यसलाई कमाइ भन्न मिल्दैन, त्यो त सबै खर्च नै भइहाल्यो। कमाउनु ठुलो कुरो होइन, त्यसलाई बचत गर्नु ठुलो कुरो हो। घरमा अशान्ति भइराख्ने, श्रीमान श्रीमतीको बीचको सम्बन्ध बिग्रिराख्ने, झैझडा भइराख्ने, मातापितासँगको सम्बन्धहरू बिग्रिराख्ने, झैझडा भइराख्ने, अशान्ति हुने, बारम्बार एउटै दुःखद घटनाहरू घटिराख्ने, बारम्बार एउटै घटनाहरू घटिराख्ने, एउटै दुःख भइराख्ने, विशेष गरी चाहिँ अब सपनामा हामीले के बुझ्न सकिन्छ, सपना कस्तो खालको सपना आउँछन् पितृदोषबाट, पितृदोष हुने व्यक्तिलाई भन्दा पुर्खाहरू देखिन्, जस्तै पितृहरू कोही हाम्रो चाहिँ घरमा परिवारका सदस्यहरू मृत्यु भएको छ उहाँहरूले देखिराख्नु बारम्बार, पानी देख्नु होइन, त्यस्तै गरी तपाईँको चाहिँ मसान घाट देखिनुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। तर यहाँ अत्यन्त महत्वपूर्ण कुरा के छ भन्दा यी सङ्केत मात्र निर्णय गर्नेको लायक पनि होइन। फेरि डाक्टरको जाँच जस्तै ज्योतिष पनि जाँच हो एउटा, यो चाहिँ यो त सङ्केत चाहिँ छ है तपाईँलाई यो हुन सक्छ भन्ने हो, तर कुण्डली नदेखाइकन यो कुरो थाहा हुँदैन। अब विशेष गरी चाहिँ हामीले यसको समस्याहरू त यस्तो समस्या आएको छ, अब यसको समाधान के गर्ने होला त, कसरी अगाडि बढ्न सकिन्छ होला त भन्ने विषयमा पनि तपाईँलाई मनमा जिज्ञासा लागे पक्कै पनि, गुरुबारे समस्या यस्तो यस्तो हुन्छन्, पितृदोष भयो भने अकाल मृत्यु हुने, दुर्घटना आदि घरमा परिवारमा कसैको भएको छ भने पनि पितृदोष हुन्छ भन्नुभयो, घरमा श्राद्धहरू नगर्दाखेरि पनि तर्पण आदि कर्म नगर्दाखेरि पनि पितृदोष हुन्छ भन्नुभयो होइन। अब यसको समस्याको समाधान के गर्ने त भन्दा नियमित श्राद्ध गर्नुपर्छ। नियमित भन्नाले दिनदिनै होइन, फेरि नियमित भनेको हरेक तिथिमा श्राद्ध गर्नुपर्छ। बुवाको मृत्यु भएको छ भने बुवाको तिथिमा, आमाको मृत्यु भएको छ आमाको तिथिमा, अनि 16 श्राद्धमा पनि तपाईँले श्राद्ध गर्नुपर्छ, हजुरबा र हजुरआमाको पनि श्राद्ध गर्नुपर्छ। विशेष गरी जस्तै उदाहरणको लागि एउटा घरमा तपाईँ श्राद्ध गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँले श्राद्ध गर्नुपर्छ, 5 श्राद्ध गर्नुपर्छ वर्षको। बुवा आमा हुनुहुन्न भने, बुवा आमाको मृत्यु भइसकेको छ, हजुरबा हजुरआमाको मृत्यु भइसकेको छ भने तपाईँले वर्षमा 5 श्राद्ध चाहिँ गर्नै पर्छ। एउटा हजुरबाको तिथिमा गर्नु श्राद्ध, एउटा हजुरआमाको तिथिमा श्राद्ध गर्नु, एउटा बुवाको तिथिमा, एउटा आमाको तिथिमा, यी 4 भए, अनि 16 श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुहोस् तपाईँले। यसरी 5 श्राद्ध हुन्छ। यदि हजुरबाको तिथि श्राद्ध तपाईँले गर्नु भएको छैन, 31 श्राद्ध हजुरबा गर्नु भएको छैन भने 16 श्राद्धमा फेरि तपाईँले हजुरबाको तिथिमा श्राद्ध गर्न पाउनुहुन्न। त्यही भएर तपाईँले वर्षमा कतिवटा श्राद्ध गर्नुहुन्छ तपाईँ यसमा कुरा बुझ्नु भएन भने तपाईँले विशेष गरी चाहिँ हामीलाई दिउँसो पनि फोन गरेर यसको विषयमा जानकारी तपाईँ लिन सक्नुहुन्छ। नियमित श्राद्ध भनेको तिथि तिथिमा श्राद्ध गर्नुपर्छ। औँसीमा तर्पण गर्नुपर्छ। हरेक औँसी औँसीमा हामीले दुलासाको मठमा गएर पितृहरूलाई सम्झेर तर्पण गर्नुपर्दछ। पिण्डदानहरू गर्ने हामीले गया जाने, देवघाटमा आएर पिण्डदानहरू गर्ने, तीर्थ श्राद्धहरू गर्नु पनि हामीले गर्नुपर्छ। पिपल र
तुलसीको सेवा गर्ने, पिपलमा जल चढाउने, तुलसीमा जल चढाउने, तुलसीको सेवा गर्ने, पिपलको सेवा गर्ने गर्नुपर्छ। ब्राह्मणहरूलाई बोलाएर भोजन गराउने, आफ्ना भान्जा भान्जीहरूलाई बोलाएर, ज्वाइँ चुलालाई बोलाएर भोजन गराउने गर्नुपर्छ। दान पुण्य कति सकिन्छ आफ्नो योग्यता क्षमता अनुसारको दानहरू पनि गर्नुपर्छ। अझै विशेष गरी सरल उपाय, एकदम सजिलो उपाय भनेको चाहिँ हामीले त्रिपिण्डी श्राद्ध गर्यौँ भने पनि यसमा विशेष राम्रो हुन्छ। र त्योभन्दा सजिलो उपाय हरेक औँसीमा तर्पण गर्ने, हामीले चाहिँ कागलाई खानेकुरा खुवाउने, गाईलाई कुकुरलाई भोजन गराउने, ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नभए ओम देवताभ्य पितृभ्यश्च महायोगी भयेव च नमः स्वहाय स्वधाय नित्यमेव नमो नमः भन्ने। परिवारमा सबैभन्दा ठूलो उपाय भनेको पितृदोषको, परिवारमा प्रेम राख्ने, रिस क्रोध नराख्ने, सम्मान एक अर्काले सम्मान गर्ने गर्ने र सत्य आचरण गर्ने। आचरण हाम्रो सत्य हुनुपर्छ विशेष गरी। विशेष गरी चाहिँ सत्य जीवनमा धेरै कारणले हुने गर्दछ। मिथक सबै समस्या पितृदोष हो। विशेष गरी मिथक ठूलो पैसा खर्च गर्ने गर्नै पर्छ भन्ने कुराहरू पनि हाम्रो गलत हो। फेरि सत्य भनेको श्राद्ध नै सबैभन्दा ठूलो पितृदोषको समस्याको समाधान हो। अब डराउनु पनि पर्दैन, हामीले डर मान्नु पनि गलत हो फेरि। तर पितृ भनेका आशीर्वाद दिने हुन्, पितृ भनेका आशीर्वाद दिनुहुन्छ पितृहरूले चाहिँ। विशेष गरी चाहिँ अब हाम्रा प्रिय श्रोताहरूको चाहिँ प्रश्न के हुन सक्छ भन्दा, धेरैले के सोध्नुहुन्छ हामीलाई र धेरैले के सोचिराख्नु भएको छ अहिले भन्दा, कुण्डली चिना नहेरिकन पितृदोष भन्न मिल्छ र? मेरो उत्तर छ, मिल्दैन। सही अध्ययन आवश्यक हुन्छ, त्यही भएर कुण्डली देखाएपछि मात्रै यसको सही निर्णय हामीले भन्न सकिन्छ। विशेष गरी चाहिँ आज हामीले पितृदोषको वास्तविक अर्थ, संकेत र समाधान हामीले बुझ्ने कोसिस गरेका छौँ। पुर्खा भनेका डर होइनन् है, उहाँहरू हाम्रो आधार, हाम्रो शक्ति र हामीलाई आशीर्वाद दिनको लागि तम तयार भएर बस्नु भएको हुन्छ। विशेष गरी चाहिँ मन्त्र मैले भनेको छु, यो मन्त्र जप गर्दै गर्नुहोस्। विशेष गरी चाहिँ तपाईँले यो कुरा बुझ्न सक्नुहुन्छ। अब सबैभन्दा राम्रो सजिलो भनेको त्रिपिण्डी श्राद्ध गर्नु पनि असाध्यै राम्रो हुन्छ। हेर्नुहोस्, हामी हिन्दू संस्कृतिमा पितृलाई अत्यन्त सम्मान गर्ने गर्दछौँ, तर कहिले काहीँ त्रिपिण्डी भन्ने शब्द धेरैले सुन्नुहुन्छ, तर यसको वार्तिक अर्थ र महत्व आवश्यकता धेरैलाई स्पष्ट हुँदैन। यो त्रिपिण्डी भनेको के हो भन्ने कुराहरू आवश्यक र अर्थ चाहिँ तपाईँले धेरैले नबुझ्नु भएको पनि हुनसक्छ। त्रिपिण्डी भनेको के त पितृदोषकै उपाय हो त, यो त्रिपिण्डी भन्नाले पितृदोषको उपाय गर्छ त। कसले गर्नुपर्छ यो त्रिपिण्डी श्राद्ध, कहिले गर्नुपर्छ र कसरी गर्नुपर्छ, यस विषयमा हामी सरल र गहिरो प्रामाणिक तरिकाले हामीले तपाईँले बुझ्नेछौँ त्रिपिण्डी भनेको के हो। सबैभन्दा पहिले त्रिपिण्डी शब्दको अर्थ बुझौँ हामी चाहिँ। विशेष गरी चाहिँ त्रिपिण्डी भनेको के हो भन्ने शब्दको अर्थ हामीले बुझ्नु जरुरी छ। त्रि भनेको तिनवटा भइहाल्यो, त्रि भनेको तिन, पिण्ड भनेको पिण्डदान, अन्नको अर्पण। त्रिपिण्डी तीन प्रकारका पितृलाई एकैपटक गरिने विशेष श्राद्धलाई हामीले त्रिपिण्डी श्राद्ध भन्ने बुझ्न सकिन्छ। धार्मिक मान्यता अनुसार चाहिँ विशेष गरी कहिलेकाहीँ वंशका केही आत्माहरू नियमित श्राद्धबाट पनि तृप्त हुन सक्दैनन्। जस्तै मैले भने नि तपाईँलाई, नियमित श्राद्ध गर्नु, तिथि तिथिमा श्राद्ध गर्नुभयो भने पनि कुनै कुनै कसै कसैको चाहिँ आत्मा चाहिँ पितृहरू चाहिँ तृप्त नभएर होइन आश गरिराख्नु भएको हुन्छ, यो दिन्छन् कि मलाई त्रिपिण्डी गर्दै हुन्थ्यो कि भन्ने हुन्छ। कसैको सप्ताह लगाउँदाखेरि पनि यो समस्याको समाधान नभएको हुनसक्छ, तर त्रिपिण्डीले समस्याको समाधान गराउँछ भन्ने कुराहरू चाहिँ हाम्रो शास्त्रमा उल्लेख हुने विशेष गरेको छ। त्रिपिण्डी श्राद्ध विशेष गरी पितृदोष भनेको चाहिँ अकारण मृत्यु भयो, दुर्घटना आदि भएर अकारण मृत्यु भयो, असामयिक घटनाहरू घटे, विशेष गरी चाहिँ यो त्रिपिण्डी गर्नुपर्छ हामीहरूले। अब एघारौँ दिनको दिन चाहिँ मृत्यु भएको एघारौँ दिनको दिन चाहिँ हामीले नारायण बलि भन्ने कर्म गर्नुपर्छ। नारायण बलि भन्ने कर्म एघारौँ दिनको दिन गर्यो भने गर्न
बुझा प्रष्ट हुनुहोस्। कसै कसैले कुनै कुनै गुरुले के भन्नुहुन्छ भन्दा नारायण बलि गर्नुहोस् न भइहाल्छ नि राम्रो हुन्छ भनेर भन्नुहुन्छ। तर नारायण बलिको अर्थ के हो भन्दा विशेष गरी चाहिँ नि नारायण बलि कर्म गर्दाखेरि कसको नाममा नारायण बलि गर्ने उसको नाम उच्चारण गर्नुपर्छ। अनि हामीले मृत्यु भएको बाह्रौँ दिनको दिन चाहिँ हामीले सपिण्डी गरेर प्रेतबाट पितृ पङ्क्तिमा हामीले झारिसकेका हुन्छौँ, उहाँलाई उताले माथि माथिल्लो पोस्टमा पुर्याइसकेका हुन्छौँ। होइन, प्रेत भनेको तल्लो पोस्ट भयो, पितृ भनेको उच्च श्रेणीको पोस्ट भयो। यसरी कुरा बुझ्नु होला तपाईँले, मैले बुझाउन खोजेको तपाईँलाई। अनि तपाईँले त्रिपिण्डी श्राद्ध जस्तै नारायण बलि कर्म फेरि तपाईँले गर्नु पर्यो, दुई वर्षपछि गर्न खोज्नुभयो, मृत्यु भएको दुई वर्षपछि तपाईँले नारायण बलि कर्म गर्न खोज्नुभयो भने नारायण बलि कर्ममा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। नारायण बलिमा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। जस्तै हामीले बाह्रौँ दिनको दिन त मृत्यु भएको बाह्रौँ दिनको दिन त हामीले उहाँलाई चाहिँ हाम्रा पितृहरूलाई पुर्खाहरूलाई चाहिँ हामीले के गर्यौँ भन्दा पितृ पङ्क्तिमा प्रवेश गरायौँ, उच्च श्रेणीमा हामीले राख्यौँ। अनि फेरि तपाईँको चाहिँ दुई वर्षपछि फेरि हामीले उहाँलाई घटाएर प्रेततिर झार्यौँ भन्दा त्यो राम्रो होइन। एक्चुअली पितृ पङ्क्ति भएको व्यक्तिलाई फेरि हामीले प्रेतमा झार्न मिल्दैन हो। त्यो भएर हामीले नारायण बलि गर्दाखेरि एघारौँ दिनको दिन नारायण बलि गर्ने हो, अथवा बाह्रौँ दिनको दिन गर्दाखेरि पनि सपिण्डी गर्नुभन्दा पहिला हामीले नारायण बलि कर्म गरिसक्नुपर्छ। अनि मात्रै हामीले के गर्नुपर्छ भन्दा तेह्रौँ दिनको कामहरू हामीले गर्न पाइन्छ। त्यही भएर तपाईँले कि त एघारौँ दिनको दिन नारायण बलि कर्म गर्नुहोस् कि त गर्दै नगर्नुहोस् नारायण बलि कर्म। बिचमा एक वर्षपछि, डेढ वर्षपछि, दुई वर्षपछि, पाँच वर्षपछि, दस वर्षपछि गर्न मिल्दैन, किनकि हाकिमलाई पिउनमा झार्न हुँदैन। हेर्नु, पिउनको जागिरबाट चाहिँ योग्यता क्षमता पढेर मिहिनेत गरेर हाकिम हुनुभएको छ, अनि फेरि हाकिमलाई चाहिँ पिउनमा झार्न त पाइएन। हेर्नुहोस् होइन, त्यस्तै गरी प्रेतबाट पितृमा हामीले लग्यौँ बाह्र दिनको दिन, तर फेरि हामीले पछि पितृबाट फेरि प्रेतमा झार्न मिल्दैन। यसमा विशेष तपाईँले ध्यान दिनुहोला। हामीले श्राद्धहरू गर्न छुट्यो भने पनि पितृदोष लाग्ने गर्दछ, वंशमा कुनै असन्तुष्टि भयो भने पनि पितृदोष लाग्ने गर्दछ। यस्तो अवस्थामा गरिने भनेको विशेष श्राद्ध भनेको त्रिपिण्डी श्राद्ध हो। यसले तीन पुस्त वा तीन श्रेणीका अतृप्त पितृलाई शान्ति दिने विश्वास गरिन्छ। यसमा विशेष गरी चाहिँ महत्त्वपूर्ण भनेको त्रिपिण्डी सामान्य श्राद्ध होइन, यो विशेष कर्म हो। यसको विशेष श्राद्धको विशेष कर्म विशेष प्रकारका त्रिता पिण्ड हुन्छन् यसमा, होइन, एउटा तिलको पिण्ड हुन्छ, एउटा तपाईँको जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ। तिनवटा पिण्ड हुन्छन् यसमा विशेष गरी चाहिँ। यसको बारेमा पनि पछि फेरि म तपाईँलाई कुनै बेलामा व्याख्या गर्नेछु। अब किन आवश्यक पर्दछ त त्रिपिण्डी श्राद्ध भन्दा, परिवारमा लगातार समस्या आउने, सन्तानमा बाधा, विवाहमा ढिलाइ, आर्थिक अस्थिरता, बारम्बार दुःख घटनाहरू घटिराख्ने, विशेष गरी चाहिँ त्रिपिण्डी श्राद्ध हामीले गर्नुपर्दछ। तर सम्झनुहोस्, त्रिपिण्डी डरले होइन, श्रद्धाले गर्ने श्राद्ध हो। श्रद्धा भावद्वारा सम्पूर्ण आफ्नो बन्धुहरूलाई बोलाएर त्रिपिण्डी श्राद्ध गर्नुपर्छ। एक परिवारमा लगातार सन्तान समस्या त्रिपिण्डीपछि मानसिक शान्ति र पारिवारिक सुधार ल्याउने गर्दछ। यो विशेष गरी चाहिँ सबैले गर्नुपर्दछ, सबैले गर्नु पर्दैन। त्रिपिण्डी आवश्यक हुन्छ जब, कहिले आवश्यक हुन्छ भन्दा नियमित श्राद्ध छुटेको छ भने, वंशमा अकाल मृत्यु भएको छ भने, पुर्खाको नाम थाहा छैन भने, विशेष गरी चाहिँ र ज्योतिष गुरुहरूले चाहिँ त्रिपिण्डी गर्नुहोस् अथवा पितृदोष परेको छ भन्नुभयो भने यो गर्न मिल्छ। कसले गर्ने त अब त्रिपिण्डी श्राद्ध कसले गर्ने भन्दा, जेठो छोराले गर्ने, परिवारको प्रतिनिधि भएर पुरोहित मार्गदर्शनमा यो हामीले गर्न सकिन्छ। महत्वपूर्ण कुरा भनेको कुण्डली हेरेर वा विद्वानसँग सल्लाह गरेर मात्र यो हामीले गर्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ अब त्रिपिण्डी हामीले कहाँ गर्ने त, कसरी गर्ने त भन्दा, देवघाटमा गएर गर्न सक्नुहुन्छ त्रिपिण्डी श्राद्ध, गयामा गएर गर्न सक्नुहुन्छ, तपाईँ घर परिवार नजिकै कोही तीर्थ खोलाहरू छन् भने त्यहाँ गएर गर्न सक्नुहुन्छ, पवित्र नदी किनारमा पनि गएर तपाईँले यो विशेष गरी चाहिँ गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ सङ्कल्प गर्नुपर्छ, पिण्ड निर्माण, तर्पण, उच्च मन्त्रहरू उच्चारण गर्ने, ब्राह्मण भोजनहरू गराउनु पर्दछ। मैले अघि भने चाहिँ तपाईँलाई चामलको, तिलको र जौको विशेष गरी चाहिँ पिण्डहरू हामीले दिनुपर्दछ। विशेष गरी चाहिँ विशेष गरी तिनवटा पिण्ड भनेको एउटा अज्ञात पितृलाई, एउटा मातृपक्षलाई, एउटा पितृपक्षलाई हामीले दिनुपर्ने गर्दछ। ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नभए ओम
एवं देवताभ्यपित्री भस् महायोगी भैव च नम स्वाहाय स्वराय नित्यमेव नमो नमः। अब त्रिपिण्डी नगरे जीवन बिग्रिन्छ भन्ने पनि गलत हो। फेरि श्रद्धा सबैभन्दा ठुलो भाग हो, धेरै खर्च गरेर गर्नुपर्छ भन्ने पनि छैन। यदि तपाईँलाई चाहिँ विशेष गरी त्रिपिण्डी गर्नु मन लागेको छ भने पितृदोष छ अथवा छैन यसमा तपाईँले विशेष गरी तपाईँले गर्न सक्नुहुन्छ। ठुलो खर्च चाहिन्छ त भन्दा चाहिँदैन, सरल तरिकाले पनि यसमा हामीले गर्न सकिन्छ। सबैलाई त्रिपिण्डी आवश्यक छ त भन्दा आवश्यकता अनुसार मात्र हामीले गर्नुपर्ने हुन्छ। डर लाग्ने कर्म भनेको डर लागेर हामीले गर्ने होइन, शान्ति र कृतज्ञताको कर्म गर्नुपर्दछ। हामीले पितृहरूलाई चाहिँ हामीले आशीर्वाद दिनुहोस् भनेर पितृलाई सम्मान गर्नको लागि गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ श्रोताको प्रश्न, विशेष गरी धेरै श्रोताहरूले हामीलाई फोन गर्नुहुन्छ र धेरै सोध्नुहुन्छ सपना आएपछि त्रिपिण्डी गर्नुपर्छ भन्दा सपना सङ्केत मात्र हो, निर्णय भन्ने गर्न सकिन्न। हामीले कुण्डली नहेरिकन चिना नहेरिकन विशेष गरी चाहिँ हामीले यो गर्न मिल्दैन। आज हामीले त्रिपिण्डी श्राद्धको वास्तविक अर्थ महत्व विधि बुझ्यौँ, हामीले छोटो बुझ्यौँ, फेरि धेरै बुझेको छैनौँ किनकि कार्यक्रममा हाम्रो धेरै समय हुँदैन, त्यसको कारणले गर्दा छोटो हामीले विधि बुझ्यौँ। यसमा चाहिँ हामीले पुर्खा भनेका समस्या होइनन्, उहाँहरूको उहाँहरू हाम्रो जड, हाम्रो शक्ति, हाम्रो आशीर्वाद हुनुहुन्छ पुर्खाहरू भनेको चाहिँ। यदि आवश्यक भए श्राद्ध विधि र सही ज्ञानसहित गर्नुहोस् र विशेष गरी चाहिँ पितृ देवताभ्य पितृभ्यश्च महायोगी भैव च नमः स्वाहाय स्वधाय नित्यमेव नमो नमः। यो मन्त्र तपाईँले दैनिक रूपमा स्मरण गर्नुहोस्। औँसीको विषयमा विशेष गरी चाहिँ माता पिता हुनुहुन्न भने विशेष तपाईँले गर्न सकिन्छ भन्ने विषय पनि जानकारी हामी तपाईँलाई गराउनेछौँ। पितृदोषको विशेष हामीले कर्महरू हामीले गर्नुपर्ने हुन्छ। त्रिपिण्डी श्राद्ध कहिले गर्ने त, कुन समयमा गर्ने भन्ने पनि तपाईँको मनमा लागे हुनसक्छ। कहिले गर्ने, कुन महिनामा गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने पनि तपाईँको विशेष गरी चाहिँ लागेको हुनसक्छ। त्यसै गरी त्रिपिण्डी श्राद्ध भने विशेष गरी चाहिँ कुन कुन तिथिमा भन्दा कृष्ण पक्षको त्यस्तै गरी अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी, विशेष गरी औँसीको दिन पनि हामीले गर्न सकिन्छ। तर औँसीको भनेर विशेष गरी पुस्तकमा औँसी चाहिँ अमावस्या भनेर लेखेको छैन, तर औँसी पनि हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ विशेष गरी माघ महिनामा हामीले गर्न सकिन्छ, विशेष गरी पुष महिनामा हामीले गर्न सकिन्छ, त्यस्तै गरेर चाहिँ मङ्सिरमा गर्न सकिन्छ। कार्तिक मङ्सिर पुष माघ यी चार महिना छन्। विशेष गरी चाहिँ यसको कृष्ण पक्षमा गर्ने हो, मङ्सिर महिनाको कृष्ण पक्षमा, पुष महिनाको कृष्ण पक्षमा, कार्तिक महिनाको कृष्ण पक्षमा र माघ महिनाको कृष्ण पक्षमा, यी चार महिनाको कृष्ण पक्षमा अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी पनि हामीले गर्न सकिन्छ। यसमा विशेष गरी चाहिँ यदि पितृ पक्ष पर्खन नसक्ने अवस्था छन् भने हरेक महिनाको अमावस्या गरी विशेष गरी चाहिँ तपाईँले यो चार महिना चाहिँ छुट्नुभयो तपाईँ गर्न पाउनु भएन तर अति आवश्यक छ नगरी भएको छैन असाध्यै बाधा आइराखेका छन् भने अरू अरू महिनाको पनि पितृपक्ष भनेको कृष्ण पक्षमा हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ यदि तपाईँहरू गया जान खोज्दै हुनुहुन्छ भने गयामा गएर गर्नुहोस्, देवघाटमा गर्नुहोस्, गोकर्ण आदि स्थानमा गर्ने भनेर पनि हामीले बुझ्न सकिन्छ। पुरोहितको सल्लाह अनुसार जुनसुकै शुभ दिन पनि गर्न सकिन्छ र कृष्ण पक्षको यो तिथिमा हामीले तपाईँले गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ विशेष गरी त्रिपिण्डी श्राद्ध गरिसकेपछि तपाईँले कृष्ण पक्षको अष्टमी, पञ्चमी, त्रयोदशी कुनै पनि एउटा तिथिमा गर्नुभयो त्रिपिण्डी श्राद्ध भने हो त्यसकै औँसीको दिन तपाईँले महालय श्राद्ध गर्नुपर्ने हुन्छ। फेरि कुरा बुझ्नुभयो नि, महालय श्राद्ध भनेको जुन सोह्र श्राद्धमा गर्ने श्राद्ध हुन्छ हो त्यो श्राद्ध तपाईँले गर्नुपर्छ औँसीको दिन। अनि औँसीको दिन चाहिँ तपाईँले महालय श्राद्ध गरिसकेपछि त भोलिपल्टदेखि त फेरि तपाईँको चाहिँ के लाग्यो भन्दा शुक्ल पक्ष लाग्यो हो। शुक्ल पक्ष लागिसकेपछि अग्नि रुद्री जुराएर हवन गर्ने, सत्यनारायणको पूजा लाउने, गीता विष्णु सहस्र नामहरू पाठ गराउनुपर्छ तपाईँले। हो यति गराउनु भयो भने पितृदोषको समस्याको समाधान, जरैबाट समस्याको समाधान हुन्छ। सम्पूर्ण पितृ खुसी भएर रमाएर बस्नुहुन्छ। विशेष गरी तपाईँले त्रिपिण्डी श्राद्धको विशेष रूपमा मैले तपाईँलाई व्याख्या गरेँ। विशेष गरी चाहिँ तपाईँले चाहिँ अब यसमा पनि अझै केही कुरा जान्न मन लागेका छन्, अहिले यसमा तपाईँले चाहिँ केही कुराहरू चाहिँ सोध्न मन लागेको छ, यसमा मैले बोल्दाखेरि तपाईँले बुझ्नु भएन भने पनि तपाईँले बुझ्ने तरिकाले बुझ्नु सोध्नको लागि प्राइभेट रूपमा कुरा गर्नको
शताब्दी निमित्तका

0: वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: Diamond, 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
4: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
4: बाबा हाम्रो पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर
4: महाशय
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट

0: चलाउनुहोस्। इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801004477। क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8

0: पहिलो समय सूचक अहिले बिहानको 9 बज्यो एम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: पाको दुईवटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले थबाङ गाउँपालिका 5, केटरबारा र सुनछारी गाउँपालिका 2, फलवाङ र गिच्छेका पहिरो प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हेमराज अरियालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिएका छन्। पहिरोले घरबार विहीन बनाएकालाई अस्थायी आवास र निजी आवास पुननिर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव परियालले बताएका छन्। पहिरोमा परेर 15 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते र 2 जना अझै बेपत्ता छन्। साउन 27 पहिरो गएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। साउन 28 पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो। पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धार अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले दुःख व्यक्त गरेको छ। रोल्पाका सांसद वर्षमान पुन अनन्तले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै तत्काल राहत र आर्थिक सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। दार्जीलिङमा पहिरोमा परेर 3 जना घाइते भएका छन्। महाकाली नगरपालिका 4 कुरिङ्गल ताल बाङ्गा बगर स्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा 3 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूमा दुहु गाउँपालिका 4 बस्ने 20 वर्षीय सूरज कुवर, मल्लिकार्जुन गाउँपालिका 2 बस्ने 42 वर्षीय भागर्ती धामी र सोही ठाउँ बस्ने 45 वर्षीय भगत सिंह धामी रहेको दार्जीलिङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गौरव महतले जानकारी दिएका छन्। उनका अनुसार घाइतेको तत्काल उद्धार गरी उपचार का लागि पठाइएको छ।
1: एनबीएल अटो लोन
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि

0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसएल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एसएल एपमा क्लेम गर्नुहोस्। एसएल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एसएल नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही सड़कहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। वैकल्पिक बाटोको व्यवस्था नभएकाले यात्रुहरू समस्यामा परेका छन्। त्यस्तै भोजपुरको मध्यपाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क अवरूद्ध भए पनि हाल एकतर्फी रूपमा सुचारू गरिएको छ। बागमती प्रदेशका मुख्य सड़कहरूमा जोखिम बढ़दो छ। बीपी राजमार्ग सिन्धुली नेपाल थोक खण्डमा बाढ़ीको सम्भावनाका कारण राति 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारू गरिने प्रहरीले जनाएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोका कारण रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोक करणीको राजमार्ग अन्तर्गत कोदारी र लिपिङ खण्ड पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध छ भने 4 किलो क्षेत्रमा एकतर्फ सुचारू गरिएको छ। रसुवाको त्रिशुली मैजुङ साफ्रुबेसी सड़क खण्ड बाढ़ीका कारण लामो समयदेखि पूर्ण रूपमा अवरूद्ध रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्न चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ, जसको प्रभावले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेश हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ, जसका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। पूर्वी इण्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा 1 मिटरभन्दा कम उचाइका सुनामीका छाल समेत रेकर्ड गरिएको इण्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्र विपद न्यूनीकरण निकायका प्रवक्ता दोदी युले भोकाका अनुसार नगेकेओ र बीमा लगायतका क्षेत्रमा करिब 1 मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको थिएन। बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समय अनुसार बिहान 4:58 गएको थियो। भूकम्प करिब 15 किलोमिटर गहिराईमा गएको र त्यसपछि लगातार पराकम्पहरू आएका थिए। भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी समेत जारी गरिएको थियो। विभिन्न क्षेत्रमा 1 मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ। यसैबीच अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ। इण्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। यहाँ प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र रिंग अफ फायरका कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्। त्यस्तै ब्राजिलको बेलेम शहर 2 वर्ष अघिसम्म डेंगूको गम्भीर प्रकोपबाट प्रभावित भएको थियो। अस्पतालहरू बिरामीले भरिन्थे भने लामखुट्टे नियन्त्रणका लागि अत्याधिक मात्रामा कीटनाशक रसायन छर्किँदा वातावरणमा समेत नकारात्मक असर परेको थियो। तर अहिले यही शहरले डेंगू नियन्त्रणका लागि लामखुट्टेलाई नै हतियार बनाएर नयाँ उदाहरण प्रस्तुत गरेको छ। यो उपायबाट डेंगू तथा अन्य लामखुट्टेजन्य रोगमा 70% कमी आएको बताइएको छ। पोथी लामखुट्टे बाल्टिनमा बस्दा रसायन उसको शरीरमा टाँसिन्छ, त्यसपछि त्यो लामखुट्टे अन्य प्रजनन स्थलमा पुग्दा रसायन पनि त्यहाँ पुग्छ। यसको प्रभावले ती स्थानमा उर्किरहेका लामखुट्टेको लार्वा समेत नष्ट हुन्छन्। यसरी एउटा लामखुट्टेलाई प्रयोग गरेर अन्य प्रजनन स्थलमा रहेका लामखुट्टेको संख्या घटाउने प्रयास गरिएको हो। डेंगू नियन्त्रणका लागि ब्राजिलले परम्परागत तथा विषाक्त कीटनाशकको अत्याधिक प्रयोगमा निर्भर हुनुको सट्टा वातावरण मैत्री प्रविधिलाई पनि प्राथमिकता दिएको छ।

र मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। टोली 10 दिन भारत प्रशिक्षण गरेर त्यहाँबाट मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ। यसअघि क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको थियो। टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। 10 टोलीको सहभागिता रहने प्रतियोगितामा सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा साउदी अरेबिया, मलेसिया, बहरान र हङकङ रहेको छ भने अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। अगस्त 30 देखि शुरू हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। त्यस्तै सेप्टेम्बर 3 बहराइन, सेप्टेम्बर 5 मलेसिया र सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: भक्तपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मबाट हरेक ठाउँबाट तपाईँहरू यतिखेर नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो, प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर आइरहेको छ। र युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष लाइभमा आइरहेका छौं। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। विशेष गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउनुहुन्छ र नेपाली बहसमा हामी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ। नेपाली कंग्रेसमा नेता फेरिए, रोकिएन विग्रह, 8 दशकमा पनि जुट फुटको चक्र उस्तै छ। एकताका लागि राष्ट्रिय भेलाको आयोजना भएको छ। 29 गतेबाट राष्ट्रिय भेला शुरू भएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कंग्रेसले 8 दशक पार गरिसकेको छ। 8 दशकमा कंग्रेसमा धेरै नेताहरू आए गए तर पार्टीभित्रको फूट र जुट अझै पनि फूटको चक्र भने जारी नै रहेको छ। स्थापनाको 8 दशकमा कंग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने कहिल्यै पनि मुक्त हुन सकेन। कंग्रेसभित्रको व्यक्तिगत टक्रावले मुलुकको आर्थिक विकास मात्र होइन शासन व्यवस्था र पटक पटक संकटमा पर्ने गरेको छ। अहिले मुलुकको राजनीति तरल अवस्थामा छ। यस्तो बेला कंग्रेसमा एकता हुनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। आजको नेपाली बसमा हामी नेपाली कंग्रेसको यो विग्रह, राष्ट्रिय भेलाको औचित्य र कंग्रेसलाई एक ढिक्का बनाउनका निम्ति संस्थापन र इतर पक्षको भूमिका लगायतका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। किनभने कंग्रेस यतिखेर विभाजनको डीलमा पुगिसकेको थियो र कंग्रेसको जुन आधिकारिकता विवाद फेरि एकपटक सर्वोच्चको पूर्ण इजलासमा गएको छ, त्यसले नेपाली कंग्रेसलाई दुईटा कुरा गर्नका निम्ति प्रेरित गर्न सक्छ। एउटा कुरा, नेपाली कंग्रेस मिल्नका निम्ति त्यो पूर्ण इजलासमा गएको मुद्दाले सहयोग गर्न सक्छ, किनभने दुवै पक्ष चाहिँ मिल्नका निम्ति एउटा पोइन्ट, एउटा बिन्दुमा पुग्न सक्छन् भने, अर्कोतर्फ यो पुनरावेदन अथवा पुनरावलोकनमा गइसके पछाडि एउटा पक्ष चाहिँ हर्षित भएको छ, हर्ष बढ़ाई गरिरहेको छ इतर पक्ष र त्यसमा कतिपय नेताहरूले भनेका छन् हाम्रो आवाज सुनिएको छ, यो देशमा न्यायालय छ, कानून छ, त्यसको फैसलालाई हामी कुर्छौं भन्ने खालका अभिव्यक्ति पनि आएका छन्। यता नेपाली कंग्रेस भित्र को जित्ने को हार्ने भन्दा पनि कंग्रेसको भविष्य के हुने भन्ने एउटा चुनौती अहिलेको अवस्थामा छ। किनभने तत्कालीन सभापति शेरबहादुर देउवाले पनि चुनदेवीमा गएर सभापतित्व ग्रहण गरिरहँदाखेरि 5 पटक यो देशको पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेको व्यक्ति र नेपाली कंग्रेसमा 2 पटक सभापति भइसकेको र कार्यकालको अन्तिम बिन्दुमा रहेका शेरबहादुर देउवाले पार्टी एकताका निम्ति अर्थात पार्टीलाई एक ढिक्का बनाउनका निम्ति जुन किसिमको अपील गर्नुपर्ने हो त्यो अपील हुन नसक्दाखेरिको एउटा परिणति फेरि कंग्रेसले भोगिरहेको छ भन्ने खालको संस्थापन पक्षको आरोप छ भने, इतर पक्षले नेपाली कंग्रेसकै पूर्व सभापतिलाई विमानस्थलमै स्वागत गर्न आएको भए पनि एक किसिमको सकारात्मक एउटा वेतर्फ चाहिँ जान सक्थ्यो होला भन्ने खालका विषय आएका छन् भने, कंग्रेसको मिल्ने भन्दा पनि अझ फेरि विग्रहतर्फ कतै गइतरहेको छैन भन्ने कुराहरू आएका छन्। आदरणीय श्रोता, आज मनसुनी विपदबाट 4 महिनामा 85 जनाको मृत्यु भइसकेको छ। बाढ़ी पहिरोको जोखिम उस्तै छ। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 36, 26 भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भइसकेको छ। जाजरको डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ, किनभने वर्खा याम छ, पानी आइरहेछ, बाढ़ी पहिरो गइरहेछ। तपाईँहरू कम्तीमा पनि बाढ़ी पहिरोबाट बस्नुहोला, वर्षाबाट बस्नुहोला। अस्पतालमा सेवा गराएको भीड़भाड़ छ। गुणस्तरीय सेवामा अझै पनि चुनौती छ। आइरन चक्कीहरू अहिले पाइरहेका छैनन्। सर्पदंशका बिरामीहरूलाई उत्तिकै समस्या छ। महत्वपूर्ण अत्यावश्यक औषधिहरूको अभाव हुँदाखेरि देशभरका अस्पतालहरूमा बिरामीहरू छटपटाउनु पर्ने एउटा स्थिति छ। एउटा स्वास्थ्य बीमा एउटा गरीबका लागि निकै ठूलो मलम र एउटा बुटी बनेको थियो, त्यो स्वास्थ्य बीमा पनि अलपत्र पर्दाखेरि जुन किसिमले गर्दा आज विभिन्न बिरामीहरूलाई समस्या भइरहेको छ, यसको विषयमा पनि सरकारले नजिकबाट हेर्नुपर्ने हुन्छ, किनभने जनताको सरकार भइसकेपछि जनउत्तरदायित्वको सवालमा पन्चिन मिल्दैन। त्यस कारणले गर्दाखेरि हरेक विषयमा सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुन जरूरी छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, यतिकै हाम्रो बहसमा नेपाली कंग्रेसका नेता शंकर भण्डारी हुनुहुन्छ। भण्डारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: नेपाली कंग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने पूर्व पार्टी सभापति निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ र नेपाली कंग्रेसको अबको एकता प्रक्रियालाई भनौँ अझ चाहिँ नेपाली कंग्रेसलाई सुदृढ बनाएर एकदिका बनाएर अगाडि लैजाने भन्दा पनि भेलाले झन गिजोलेको विषय आइरहेको छ, यो के हो?
3: होइन, निश्चित रूपमा पार्टीभित्र गम्भीर असहज परिस्थिति निर्माण भएको छ नै। लामो समयदेखि कांग्रेसको विरूद्धमा विभिन्न प्रकारका शक्तिहरूले आफ्नो स्वार्थको प्रभाव बढाउँदै लगेका थिए, जस किनकि कांग्रेस एउटा स्थापनाकालदेखि राष्ट्रवादी विचारको साथ जनताकै माझबाट स्थापित निर्माण भएको पार्टी भएको कारणले नेपालको राजनीतिमा एउटा मूल शक्तिको रूपमा नेपाली कांग्रेस रहँदै आएको ऐतिहासिक हाम्रा चाहिँ दृष्टान्तहरू छन् र नेपालको राजनीतिमा आफ्नो स्वार्थलाई बढी केन्द्रमा राखेर खेल्ने र खेलिरहेका शक्तिहरूले जुन प्रकारले अनेकन प्रकारका साजिसहरू षड्यन्त्रहरू योजनाहरू दबाव र प्रभावहरू पार्दै आएका छन् त्यसको प्रत्यक्ष प्रभावमा पछिल्लो दिनमा नेपाली कंग्रेस परेको अनुभूति भएको छ। अब यो बडो दुःखको कुरा
2: छ। कसले टुनामुना भयो, कसले तपाईँहरूलाई विभाजन गर्न खोज्यो, कसले विखण्डन गर्न खोज्यो, आफै मिल्ने हो नि त
3: पार्टीभित्र। हामी यदि इमान्दार म स्पष्ट पार्न चाहन्छु, हामी जुनसुकै नेतृत्वमा रहेका जोसुकै साथीहरू हौ मान्छेहरू हौ निष्ठापूर्वक हामी नेपाली जनताको लागि र आफ्नो मातृभूमिको लागि हामी काम गर्नको लागि आफ्नो भूमिका र जिम्मेदारी बहन गर्नको लागि राजनीतिमा आएका हौ भने समस्या के छ? समस्या त केही छैन। तर हामी आफ्नो स्वार्थ प्राप्तिको लागि आफू केन्द्रित बढी आफू केन्द्रित भएर राजनीतिमा सक्रिय हुँदै गर्दा हाम्रा व्यक्तिगत स्वार्थ आकांक्षा र हाम्रा कमजोरीको एकदमै चरम फाइदा लिएर हामीहरूलाई नै लडाएर भिडाएर हामीबाट फाइदा लिइरहेका छन् र हामी आफ्नो संस्था कमजोर भइरहेको र जुन उद्देश्यले यो हाम्रो पार्टी नेपाली कंग्रेस स्थापना गरिएको थियो त्यो उद्देश्य अनुसार देशको लागि हामीले भूमिका खेल्न नसकेको कुरालाई आत्मसात अझै पनि गर्न सकिरहेका छैनौँ र एकले अर्कालाई बढी समस्या देख्ने चाहिँ अरू दोष जति सब अरूको भनेर चाहिँ आफ्नो कमी कमजोरी चाहिँ कहिले हामीले चाहिँ आत्मसात नगर्ने जुन हाम्रो चरित्रको हामीमा विकास भयो यो पनि एउटा समस्या हो।
2: एउटा कुरा क्या, अब गगनसँग टिकट लिने देउवालाई सभापति मान्ने यो कहाँ मिल्यो, तादम्यता मिल्यो त अहिलेको अवस्थामा? अब ठ्याक्कै भन्दाखेरि
3: होइन, यो प्रश्न छ जस्तो म पनि अब यसमा म प्रश्न भएँ, अरूको कुरा मलाई थाहा छैन, अरू साथीहरूको कुरा मलाई थाहा भएन। मैले त देउवाजीले नि टिकट माग्नुभएको, चुनाव लड्ने इच्छा राख्नुभएको भने सुनेको थिएँ, त्यो पनि मलाई धेरै जानकारी छैन, सुनेको कुरा हो। र मेरो सन्दर्भमा चाहिँ वास्तवमा म मेरो पारिवारिक राष्ट्रिय समस्याले गर्दा विशेष अधिवेशनको समयमा नेपालमा पनि थिइनँ। तर जब म 3 मार्चको 3 गते म नेपाल आएको हो, 6 गते चाहिँ नोमिनेसन थियो, मेरा जिल्लाका सबै साथीहरू म सिटिङ चाहिँ सांसद थिएँ, चुनाव लड्ने आग्रह गर्नुभयो, मैले पार्टीप्रतिको एउटा जिम्मेदारी बोध गरेँ, यो गुट उपगुट विशेष महाधिवेशन पक्ष विपक्ष भन्ने पनि ममा थिएन। मेरो यो त मेरो व्यक्तिगत कुरा हो, अब अरूको कुरा चाहिँ अरू साथीहरू जान्ने कुरा हो।
2: तर एउटा कुरा, अब चाहिँ कंग्रेसलाई हिन्दू राष्ट्र सहितको सुदृढ नेपाली कंग्रेस अगाडि बढाउनुपर्छ भन्ने ढंगले तपाईँले चालिरहेको अभियान भनेको सबैलाई एक छातामा बाँध्न सक्ने एउटा कडी हुन सक्छ नि त, होइन?
3: म भन्दैछु, यदि जो पहिले भन्नुहोस् देवाजीलाई मैले स्पष्ट मेरो आग्रह, यत्रो घटना घटिसक्नु, यत्रो परिस्थिति उहाँले भोगिसक्नुभयो, अब के हो उहाँको अरू समस्या? यदि उहाँले दैवी सनातन धर्म राष्ट्रिय एकताको आधार राष्ट्रता भन्ने कुरा प्रश्न उहाँले आत्मसात नगरिदिने उहाँको समस्या के हो मलाई थाहा छैन। मेरो आग्रह छ, कुनै पनि मैले सुरुमै भने पार्टीका यदि कुनै पनि
2: एजेन्डा नै हिन्दू राष्ट्र छ नि त अहिले इतर पक्षको पनि, होइन?
3: मलाई बोल्नु दिनुहोस् न, प्रश्न सोधेछ पुरा दिनुहोस् न, पहिले ऋषि त मलाई पार्नु देखाउनुहोस् न, पुरा भन्नु पऱ्यो नि। कुरा के छ भने म भन्दैछु, कांग्रेस पार्टीले दुईटा कुरा सिधा कुरा, पार्टीको स्वार्थ पार्टीको आवश्यकता पनि जनतालाई जोडिने हो, जनताले बताइदिनु पऱ्यो नि, भोलि चुनावमा हाम्रा मतदाताले भोट हालिदिनु पऱ्यो नि कांग्रेसलाई, जनताले नपत्याएर भोट टालेसित आवेको अवस्था हुँदो रहेछ नि. त्यसमा भोटको लागि पनि नेपाल सनातन मुलुकको सनातनीहरूको विश्वास लिनु पर्यो. देशको देश निर्माण गर्ने सबै हाम्रो निष्ठा हो, हाम्रो इमान्दारता हो. त्यो नैतिक धरातलमा हामी टिकिरहेका छौँ भने देशमा अब एकताको खाँचो छ, एकताको आधार सम्बन्धी राष्ट्रता हो. कुरा कस्तो छ, यो कुरा जसले आत्मसात गर्दैन त्यो मान्छेले जोसुकै साथी जतिसुकै कुरा गरोस् ऊ पार्टीको लागि पनि लागेको होइन राजनीतिमा, ऊ देशको लागि पनि.
2: यसको मतलब माथि भनेको चाहिँ चाहिने भनेको राष्ट्रता हो आजको दिनमा, होइन?
3: होइन, देश हो तपाईँ आज हामी कुरा ठुला गरिरहेका छौँ, होइन? देशमा रोजगारी चाहियो, देशमा अवसर चाहियो. अवसर भएन सारा युवा विदेशीका छन्, युवा विदेशीको सत्य कुरा हो. कुनै पनि नयाँ पिँढीले देशमा आफ्नो भविष्य देख्न देख्नै सक्दैन. यो यो त अहिलेको हाम्रो देशको यथार्थमा परिस्थिति हो नि. यो किन भयो त, सत्तामा त हामी काङ्ग्रेस दुई दुईपल्ट चुनाव जित्यौँ 46 सालको परिवर्तनपछि. कम्युनिस्ट युनियनले पटापट चुनाव जित्यो, 74 त धन्य द्वितीय कम्युनिस्टको नाममा आएकै थियो जनमत. अहिले स्वतन्त्र पार्टीका नेताले अब यहाँ त बहुत विचित्र लागेको क्या, जनता पनि हाम्रो अचम्म जनताको सोच चिन्तन अझ युवाहरूको भूमिका देखेरमा छक्क परिरहेको छ. के बोला थियो रवि लामिछानेले निर्वाचन सन्दर्भमा, रवि लामिछानेजीको अभिव्यक्ति के थिए? सारा युवा विदेशबाट ल्याउँछौँ, यो गर्छौँ ऊ गर्छौँ, भोट आयो दुईटै धन्ने भए. त्यसकारण के छ, यसको मुख्य कारण के हो भने नेपालको राजनीतिमा गम्भीर विदेशी चलखेल छ, त्यसलाई निस्तेज पार्न, त्यसलाई निष्प्रभावी पार्न व्यापक देशभित्र एकताको खाँचो पर्यो. जबसम्म राष्ट्रमा हाम्रो एकताबद्ध हुँदैनौँ, हाम्रो शक्ति निर्माण हुँदैन. जबसम्म हाम्रो शक्ति निर्माण हुँदैन, हामीले मुलुकलाई सही ढङ्गले विधिसम्मत तरिकाले शान्ति अमन चयन काम गर्दै अहिले लाने बाटोमा बन्दैन. जबसम्म त्यो परिस्थिति बन्दैन, आर्थिक विकासका परिस्थिति परिवेश बन्दै बन्दैन, आर्थिक सुधार नभई अवसर सिर्जना गर्न सकेन, अवसर नभई देशमा रोजगारी युवा कसरी बस्न सक्छन्, कुरा प्रष्ट छ नि. त्यस कारण देशलाई माथि शिरमा राख्नु पर्यो. व्यक्तिगत कुरा धेरै हामीले गरिसक्यौँ, धेरै पाइ पनि सक्यौँ, अझै हामीलाई नपुगेको हो भन्ने कुरा चाहिँ चिन्ता लागिरहेको छ मलाई.
2: अहिले इतर पक्षले गरेको राष्ट्रिय भेलाले झन् गिजोले होइन कंग्रेसलाई एकताको रटान सम्वादहीनता चाहिँ कायमै रहिरहेको छ. यो
3: अब एक छरी म हेरिरहेको छु, एक छरी तिनको लगानी पनि धेरै छैन. अब चाहिँ देवाजीको चाकरी गरेर धेरै पाएका अवसर पाएकाहरू मैले दुःख छ, यस्तो भाषा त मैले बोल्नु हुन्थेन, तर जे कतै भन्नु पर्दा भन्नै पर्ने हुन्छ. फेरि ल अब बडो चाहिँ देवाजीलाई बढी फुर्क्याएर, देवाजीलाई बढी उचालेर, मान्छेको जात के हुन्छ, भगवान्लाई त अब कसले मेरो चाहिँ भक्ति भाव राख्छ, कसले मलाई म प्रति भक्ति बसेर चाहिँ तपस्या गर्छ भने भगवान्ले चाहिँ शास्त्रीय विधि छ भने होइन, मान्छे नै हो. तर दुःख के भन्छ, धेरै साथीहरू पार्टी मिल्न पर्छ भन्ने चाहिँ स्पष्ट हुनुहुन्छ, चिन्तित हुनुहुन्छ. हामीहरूको देशमा छौँ, पार्टी मिल्नुको विकल्प छैन, तर पार्टी मिल्दै गर्दा विचार र मुद्दा पनि स्पष्ट हुनुपर्छ भन्ने. पार्टीभित्र धेरैको त विचार छ, धेरैको त सोच छ, तर केही निश्चित व्यक्तिहरू जो चाहिँ नेताको वरिपरि बसेर फाइदा हुन्छ तिनीको बढी कुरा बाहिर आउँछ, तिनीको बढी चलखेल हुन्छ. त्यसले गर्दा एउटा वास्तविक विचार र दृष्टिकोण चिन्ता चाहिँ ओझेलमा परेको छ पार्टीभित्र.
2: भनेपछि देउबाको काठमा बन्दुक राखेर पड्काउन खोजिरहेका छन् होइन, यो कुरा चाहिँ क्लियर छ.
3: तपाईँ हिजोकै बेलामा अब त्यहाँ देखो भएको छ नि, त्यहाँको विचारहरू विचार राख्ने मान्छेका
2: उहाँलाई त सभापतिको निम्पिलेटै राखेर स्वागत गरियो नि त सुन्देवीमा होइन. अहिले
3: मैले स्पष्ट भने मैले भने हामी कानुन राज्यको मान्यता चाहिँ सिद्धान्तलाई आत्मसात गर्ने सम्मान गर्ने चरित्र भएका काङ्ग्रेसीहरूले के बुझ्नुपर्छ भने पार्टीको विशेष महाधिवेशन मार्फत गगन थापाजीलाई सभापति चाहिँ वैधानिक सभापतिको हैसियतमा वैधानिकता प्राप्त भइसकेपछि हाम्रो पुनरावलोकन हुँदैछ. फेरि अदालतले पछिल्लोसम्म फेरि निश्चय दिएको छ यो सन्दर्भमा, जसको अन्तिम चिनावमा लागि सभापति गगन थापा त्यो कुरा आत्मसात गर्नुहोस्। यो कुरा स्वयं शेरबहादुरजीको उचाइलाई यसले चाहिँ क्षति पुग्ने उचाइ घटाउने काम भइरहेछ. अब उहाँ स्वयंलाई यो कुरा कति हेर्का छ थाहा छैन. अरू मान्छेले अरू जो चाहिँ हर्ताकर्ता भएर डाँडामा बस्नेले बुझ्नु पर्दैन, त्यति संस्कार र नैतिकता देखाउनु पर्दैन. मैले भनिसकेको छु, मैले साथीभाइलाई भेट्दा आफ्नो कुरा राखिसकेको छु.
2: तर धेरैले अहिले के भन्दैछन् भने निस्सा दिइसकेका छ, फेरि पुनरावलोकनका लागि पूर्ण इजलासमा मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले अब 15 महाधिवेशनको महाधिवेशन गर्नुपर्छ, तत्कालका लागि चाहिँ देउबाकै नेतृत्व नै आधिकारिक मान्नुपर्छ, त्यसरी नै जानुपर्छ भनेर इतर पक्षहरूले दावी गर्दैछ.
3: अब कानुन र विधानभन्दा बाहिर गएर गर्ने कुरा जसले जे गर्दा त्यसको परिणाम के होला, त अर्को पात्र भयो होइन. म भन्दैछु पुनरावलोकनको परिस्थितिमा सम्बन्धित सर्वोच्च अदालतमा भोलि सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउबा समूहलाई वैधानिकता दिँदै गर्दा गगनजीले सम्मान त्यसलाई आत्मसात गर्नुपर्छ. त्यो अब त्यो फैसलाको अन्तिम निरूपण नभइन्जेलसम्म आधिकारिक रूपमा कानुनी रूपमा वैधानिक रूपमा जायज नजायज तरिकाले जसरी विशेषमा आयोजन भए तापनि नरेन्द्र थापा भन्ने कुरा हामीले स्वीकार्नुपर्छ।
2: तर अहिलेको अवस्थामा चाहिँ कंग्रेस मिल्नुपर्ने आधारहरू, यसका चाहिँ मध्यमार्गी प्रस्तावहरू, मध्यमार्गी बाटाहरू, होइन तपाईँको भूमिकाका विषयहरू, तपाईँ अहिले ठ्याक्कै त्यो बीचमा बसेर पुलको काम गर्दै हुनुहुन्छ वा चाहिँ नेपाली कंग्रेसले निर्वाचन आयोग र सर्वोच्च अदालत हुँदै वैधानिकता पाइसके पछाडि चाहिँ कसैले टाउको नदुखाउँ भन्ने लाइनमा हुनुहुन्छ?
3: होइन, अब समस्या त छ भने मैले मात्र मानेर मैले मात्र चाहेर हुने कुरो भएन। मेरो एउटै अनुरोध छ सबै नेताहरूलाई, काङ्ग्रेसका जुनसुकै समूहमा जुनसुकै नाममा चाहिँ अहिले साथीहरू जोडिएका भए तापनि पार्टी नेता साथीहरू, एउटै आग्रह सबैलाई के छ भने पार्टीभन्दा माथि हामी कोही होइनौ। अझ स्पष्ट भन्छु, देशभन्दा माथि पार्टी पनि होइन। म त्यो चिन्तन साथ त्यो सोचका साथ आफ्नो हैसियतले भ्याएको पार्टी जोड्न र जनताको पार्टी बनाउने कुरामा प्रयत्नरत छु, क्रियाशील छु।
2: अब नेपाली कंग्रेसको खासमा नमिलेको नसुल्झिएको यो टुङ्गी नटुङ्गिने विवाद चाहिँ संवादहीनता पनि होइन, पटक पटक संवाद पनि भएको छ। विभिन्न प्लेटफर्मबाट नेताहरूले होइन पार्टी एकता हुनैपर्छ भन्ने लाइनमा वकालत पनि गर्नु भएको छ, पार्टी एक डिका नबनाएर सम्भव छैन भन्ने कुरा पनि आइ नै रहेका छन्। तर भित्री खेल चाहिँ के हुँदैछ?
3: मैले सुरुमै भने हाम्रो देशको राजनीतिमा, देशभित्र पनि नेपाली कांग्रेसको आन्तरिक जीवनमा बाह्य शक्तिले धेरै ठूलो प्रभाव पार्न सफल भए। उनका आफ्नै स्वार्थ छन्, उनी आफ जुन जुन शक्ति यहाँ खेलिरहेका छन्, धर्मको नाममा खेल्ने शक्तिले सनातन धर्मलाई कमजोर बनाउन चाहन्छन् र आफ्नो धर्मको प्रभाव पार्न चाहन्छन्। जो नेपाल बन्नुभन्दा पहिलेदेखि यो भूगोलभित्र उनीहरूको गतिविधि शताब्दीदेखि सञ्चालन हुँदै आइरहेको पक्षहरू छन्। राजनीतिक रूपमा विश्व राजनीतिको जुन परिवेश छ, अब पछिल्लो समय त अझ के छ भने विश्व राजनीतिक सन्तुलन नै व्यापक फेरबदल आइरहेछ। अब जस्तो हामी एसियनहरू, हामी एसियन भूभागमा पर्छौँ, नेपाल त्यही भूभागमा अवस्थित छ र त्यो पनि विशेष महान शक्तिशाली देश चीन र भारतको बीचमा छौँ। प्रभावित चिना शाहले यो नेपाल बनाउँदैदेखि यो कुरा होइन परिभाषित गरेको कुरा हामीलाई एका छैन। चिना शाहलाई सम्मान गर्नु त धेरै टाढा कुरा भयो। दलाल र एजेन्टहरू अब पृथ्वीनारायण शाहलाई दुष्कार छ, त्यो कुरामा काङ्ग्रेस स्पष्ट छैन। पृथ्वीनारायण शाह राष्ट्र निर्माण त हो कि होइन, पृथ्वीनारायण शाहको सम्मान आवश्यक छ सर भन्ने कुरा काङ्ग्रेसका यी ठुला बडा भनौँदाहरू अझसम्म राम्रोसँग बोल्दैनन्। किनभने यति दुःख लाग्छ कहिले काहीँ, हेर्नुहोस् अब तपाईँसँग मैले भनेर के यो पार्टीमा मैले बहस गर्नुपर्छ, गरिरहेको छु, अझ गर्नेछु।
2: देशभरका लाखौँ नेता कार्यकर्ताले सुनिरहनु भएको छ क्या, यतिखेर कंग्रेसकै पनि नेता कार्यकर्ताहरूले
3: भन्दैछु म काङ्ग्रेसका नेता कार्यकर्ता मात्रै होइन, म आम नेपाली नागरिकलाई पनि हार्दिक अनुरोध विनय गर्छु। जन्म दिने माता पिता र जन्मेको मातृभन्दा ठुलो कोही हुँदैन, केही हुन सक्दैन। त्यसकारण कुरा धेरै गरेर हुँदैन। हामी सबै सच्चा यो देशका धरती पुत्र भन्छौँ, पुत्र यो धरतीका संस्थान हौ भने सोचौँ, छातीमा हात राखेर आफ्नो मातृभूमिप्रतिको कर्तव्य हाम्रो आफ्नो सबैको कर्तव्य छ। मातृभूमिमाथि यत्रो चाहिँ आज चाहिँ होइन हस्तक्षेप भएर हाम्रो मुटुमाथि आज ब्रिटिसीहरू कुल्चिएर हामीलाई धेरै बनाउँदै गर्दा हामी टुलटुल हेरेर के सीमित व्यक्ति आफ्नो पार्टीलाई राजनीति मार्फत तिर्कै पिछलग्गु भएर त्यसलाई पछि पछि दौडिँदा आज देश बर्बाद हुँदैछ। अब धेरै अप्ठ्यारो चिजभन्दा हामी टुटिसक्यौँ र त भाद्र 23 र 24 गते पछिल्लो समयको एक वर्षको दौरानमा भयङ्कर ठुलो अपराधिक जघन्य चाहिँ अपराधिक घटना घटाइसकिएको छ, जसलाई धेरै ठुलो क्षति पुर्याइसकिएको छ। हाम्रो राष्ट्रिय गौरव, राष्ट्रिय पहिचान, हाम्रो राष्ट्रिय झण्डा ध्वजबाग चन्द्रसूर्य अनि ध्वजबाग झण्डालाई प्रयोग गरेर सिंहद्वार जलाइसकिएको छ। अब पनि युवाहरूले चेतन भने अब पनि हल्ला र लैलैको बिचमा अल्गोरिजमको पछाडि लगाएर हामीले सचेत हुन सकेन र भ्रममा पर्यो भने देश जस्तो हुन्छ, कस्तो के बाँकी रहन्छ त्यसपछि। त्यसैले मेरो सबै पार्टीको साथमा आग्रह छ, व्यक्ति कोही होइन, व्यक्ति आउँदै जान्छ, तर विचार सिद्धान्त र देशप्रतिको जवाबदेही त ठुलो कुरा हो। सबैमा यसमा सबै नेता साथीहरूले यसमा बढी गम्भीर हुनुपर्छ भन्ने मेरो हार्दिक अनुनय विनय छ साथीभाइहरूलाई।
2: तर हिन्दू राष्ट्र सहितको राष्ट्र संस्था त नेपाली कंग्रेसले मान्दैन अहिले,
3: नमाने सिद्धिन्छ। अब कहाँ छ मैले भनिसकेँ, आज हामी कहाँ छौँ? यो चाहिँ यो मूल सिद्धान्त र यो चाहिँ नेपालको वास्तविक धरातलीय यथार्थलाई काङ्ग्रेसको नाममा आत्मसात नगर्दा हामी कहाँ छौँ? आज हाम्रो हैसियत के छ? चुनावमा 18 सिट जित्दा छौँ। हाम्रो नेता जत्रो चाहिँ देशको प्रजातन्त्र लडेको, लोकतान्त्रिक इतिहास बनाएको, सेवा देवास्त नेताको हालत हविगत्तो भएको छ, अब के बाँकी छ? र अझै पनि हामी मूर्ख भन्ने हो र हामीले कुरा नबुझ्ने हो क्या? मैले बल्ल चिन्ता
2: अहिलेको यो सरकार,
4: युवाहरूको सरकार, फेरि नयाँ दल, राष्ट्रिय स्वतन्त्र पार्टी, यो कुन गियरमा छ अहिले? ब्याक गियरमा चलिरहेको छ कि अलि अगाडि जाँदैछ?
3: अब यो गियरै नभएको सरकार हो, यसको ब्याक गियर छ, यो कुनै गियर पनि छैन, यसको कुनै डेस्टिनेसन पनि छैन,
4: इलेक्ट्रिक गाडी हो यो, विद्युतीय गाडी जस्तो,
3: यो जबरजस्त एउटा चाहिँ अल्गोरिजम र दलहरूप्रतिको कतिपय कुरा दलहरू नगरेको होइन, हामीले नगरेको होइन, तर पनि हामी प्रतिको असन्तुष्टिलाई जसरी चाहिँ यसलाई एउटा सङ्गठित रूपमा ठुलो साजिसको योजनाबद्ध ढङ्गले विद्रोहको एउटा वातावरण सिर्जना गरियो, त्यो परिवेशलाई टेकेर सिद्धान्त विचार दर्शन केही नभएका, राजनीतिमा कुनै लगानी नगरेका साथीहरूको एउटा जमात राष्ट्रपतिको नाममा अब चुनाव मार्फत यति ठुलो जनमत लिएर सत्तामा पुगेका छन्, आफैभित्र हलमलिएका छन्, आफैभित्र द्वन्द गरिरहेका छन्, केही भविष्य छैन, समयको बर्बादी हो, देशलाई यसले बर्बाद पर्ने काम मात्रै भइरहेको
4: छ। तर जनताले थपडी बजाइ नै रहेका छन् होइन सरकारका क्रियाकलाप?
3: अब हामी देख्छौँ के भन्दैछु त, मैले अहिले भनेपछि हाम्रो भ्रम, हाम्रो उत्तेजनाले आज हामी सबैलाई अझ बढी समस्यामा पार्दैछ।
4: तर यो सरकार पाँच वर्षका लागि स्थायित्व लिएर आएको छ, दुईटै नजिकको छ, यसका चाहिँ पर्फर्मेन्सहरू चाहिँ सुशासनतर्फ र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने छ, यो त सकारात्मक पक्ष होला नि त होइन?
3: अब म तपाईँलाई यसबाट टिप्पणी त खास गर्ने इच्छा थिएन, भन्दैछु आज उहाँलाई यति धेरै यति ठुलो सुविधा छ, झन्डै दुईटा नै भन्दा मेरो जनमत प्राप्त भएको छ, सत्ता सरकार चलाउनु भएको छ, प्रतिपक्ष हाम्रो पार्टी काङ्ग्रेस यो अभिगतमा छ, निरै अवस्थामा संसदमा कुनै पार्टीको हैसियतको भूमिका संसदमा पार्टी कंग्रेसको तर्फबाट हुन सकेको छैन, पार्टी आफै अस्त व्यस्त छ, यस्तो चाहिँ छिन्न भिन्न भएको छ, कम्युनिस्ट पार्टीको हालत त्यस्तै छ, संसदमा सकारात्मक ढङ्गले सरकारलाई चाहिँ दबाब र सरकारलाई घर घेराउन सक्ने हैसियतमा कुनै प्रतिपक्ष पनि नभएको संसद छ, एकलौटी यत्र तत्र सर्वत्र सबै चाहिँ हालिमारी गर्ने सुविधा छ, तर हामीले खुट्टीदेखि थाहा हुन्छ भनेर जस्तो यो चार महिनाभन्दा बढीको समय सरकार सञ्चालन गर्दै गर्दा उहाँहरूको हैसियत क्षमता र उहाँहरूको चाहिँ देशप्रतिको जवाबदेहित र जिम्मेदारीको चाहिँ मापन अब गर्न धेरै पर्छ जस्तो मलाई लाग्दैन, त्यो क्षमता पनि देखिया छैन, योग्यता पनि देखिया छैन, त्यो सङ्कल्प पनि छैन, त्यो बाहिर बोलेर हुँदैन, हल्ला गरेर हुँदैन, यसो त हामी काङ्ग्रेसीहरू होइन, आर्थिक अनुशासन चाहिन्छ देशमा भन्न अख्तियार अनुसन्धान आयोग बनाउने हामी होइन, हाम्रा ठुला ठुला नेताहरूमाथि अभियोजन हिजै लागेको होइन, हिजै कतिपय नेताहरू, कतिपय व्यक्तिहरू, कतिपय चाहिँ सङ्घ संस्थामा आबद्ध प्रतिनिधिहरू चाहिँ कानुनको दायरामा ल्याएर जेल गएको अवस्था हिजो होइन, अहिले को गएको छ त्यसरी चार महिना बिचमा हल्ला बाहेक के भएको छ?
4: सरकारले त जेन्जी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा समेत रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेछ नि त होइन समिति?
3: तपाईँले मलाई भन्नुहोस्, तपाईँलाई नै मेरो प्रश्न छ, अपराध गर्ने अपराधीहरूलाई छुटिँदै जाने हो भने हिजो एउटा परिस्थिति बन्यो र गत फागुन 21 गते एउटा को निर्वाचन मार्फत राष्ट्रपतिले यत्रो दुईटा जनमत प्राप्त गर्यो, अपराध गर्नेहरूलाई सम्मान गर्दै जाने हो भने भोलि अर्को अपराध हुन्छ कि अब अपराधीहरू सम्मानित हुँदै जाँदा यो देश बन्न सक्ने अवस्था हुन्छ, यो देश बन्छ, यो देश रहन्छ? र म तपाईँलाई प्रश्न,
4: अहिले गृहमन्त्रीले भनिसके जघन्य अपराधमा संलग्नले छुट पाउँदैनन् तर आन्दोलनमा सहभागी भएकै कारण निर्दोष युवाहरू थुनामा छन् भने छुट्छन् भनेका छन् कि हिजो?
3: आन्दोलन फेरि पनि हुन्छ, आन्दोलन फेरि पनि हुन्छ, अब जुनसुकै आन्दोलन हुँदै गर्दा त्यो आन्दोलनमा संलग्न आन्दोलनकारी जोसुकै हुन सक्छ होला, तिनले अझ बढी ध्वंस बताउँदै सिंहदरबार गल्यो, अरू बाँकी रहेका सबै सरकारी संरचना र हरेक नागरिकका घर चलाउँदै हिँडे आन्दोलन नाममा, त्यो वैधानिक हुन्छ? त्यसले देशमा सहज वातावरण पर्छ? तपाईँलाई म फेरि पनि प्रश्न छ,
4: तर अब जाँदा जाँदै अहिलेको जनताहरूले जुन किसिमले दुईटै नजिकको मत दिएर सरकार बनेको छ र त्यो सरकारभित्रका पनि कतिपय विवादका कुराहरू छन्, यसका अपरिपक्वताका कुराहरू छन्, कूटनीतिक हिसाबले चाहिँ आज हामी कुन धरातलमा छौँ भण्डारीजी?
3: भन्दै त मैले पुरा गर्न मैले पाइनँ, अहिले विश्व राजनीतिमा व्यापक फेरबदल आइसकेका छ, हामीले जानेनौ, हामीले बुझेनौ, अर्थात् हामी इमान्दार भएनौ, किनभने कुनै बेला शीत युद्ध थियो, दुईटा विश्व दुई ध्रुवमा ध्रुवीकृत थियो, एउटाको ध्रुवको नेतृत्व रसियाले गर्यो, अर्को अमेरिकाले गर्यो, आज त शीत युद्ध समाप्त भइसकेपछि करिब करिब अब अमेरिकनहरूको विश्वमा एकछत्र प्रभाव र होइन दबाव भएको बेलामा अब पछिल्लो समय हाम्रो उत्तरको छिमेकी थिइन्, अब हामीले सुन्छौ र अलिकति थोरै हामीलाई जानकारी पनि हामी पाउँछौँ। अमेरिकासँग युद्ध गर्ने हैसियतपछि अगाडि बढिसक्यो, युद्धको दृष्टिकोणले आर्थिक रूपमा विश्वको दोस्रो धनी देश भइसक्यो। हाम्रो दक्षिणको भारत जनसङ्ख्या रूपमा विश्वको सबभन्दा ठुलो देश, त्यसपछि आर्थिक विकासमा यति उसले द्रुत गतिले उसले अगाडि बढिरहेको छ, द्रुत गतिमा त्यो चाहिँ अब मान्छेहरू प्रक्षेपण गर्दैछन्, अनुमान गर्दैछन्। भारत चिनभन्दा अगाडि जान सक्छ आर्थिक दृष्टिकोणले, युद्धको दृष्टिकोणले होइन भन्दा अब रस्ता छ। अहिले एसिया विश्वमा अब शक्तिको जनसाङ्ख्यिक दृष्टिकोणले, आर्थिक दृष्टिकोणले, सामरिक दृष्टिकोणले एसिया शक्तिमा आउँदैछ। त्यो विश्वको शक्तिको होडबाजीको प्रत्यक्ष प्रभाव चीन र भारतको बीचमा भएको नेपालमा अझ बढी पर्छ। यो मुख्य कारण यही हो। यो कुरा बुझेर विचार आफ्ना हुन्छन्, सिद्धान्त आफ्ना हुन्छन्, नीति आफ्ना हुन्छन्। हामी लोकतान्त्रिक शासन पद्धति अन्तर्गत 5 अध्यावधि चुनाव भन्छौँ, यद्यपि कुनै पनि संसदीय चुनाव 5 वर्षको अवधि पूरा गरेर भएको छैन, होइन दुःखद कुरा छ। यसमा समीक्षा गरौँ, यसमा बहस गरौँ, यी विषयमा जाउँ। यहाँ त त्यो छैन, एउटामा परिस्थिति आउँछ, अब अहिले जस्तो एउटा भाषा छ नि, त्यो त सत्य कुरा त होइन नि। फेरि पनि 35 वर्ष अहिले राष्ट्रपतिका नामका सानादेखि उत्तर तहमा बसेका मान्छेदेखि एउटै भाष्य के छ भने 35 वर्ष देश बिग्रियो, त्यो त होइन नि। फेरि कमजोरी भए, गल्ती भए, ती हुन्, तर देशै सब बिग्रिएको केही पनि नभएको भन्ने कुरो गलत छ। यसरी चाहिँ यो चाहिँ अहिलेको पछिल्लो समय यो सञ्चार माध्यम कसको नियन्त्रणमा छ? तपाईँ र म बोलिरहेको छ, अहिले जसरी संवाद गरिरहेछौ, यो सम्पूर्ण यो चाहिँ सञ्चार, यसको चाहिँ हाम्रो प्रविधिको नियन्त्रण कसको हातमा छ? त्यसकारण यो देशमा र त्यसको प्रत्यक्ष प्रभाव कस्तो पर्छ भन्ने त भर्खरै हामीले गत भदौ 23-24 अवस्थालाई भोगिसक्यौँ, अनुभव गरिसक्यौँ। भोलि पनि त्यसै नै यो चाहिँ नेपालीहरूलाई चाहिँ भ्रमित पार्दै, नेपालीहरूलाई जुधाएर, नेपालीहरूलाई आपसमा लडाएर, नेपालीको सम्पूर्ण शक्तिलाई छिड बनाएर आफ्नो अनुकूलको वातावरण नेपालमा बनाउन चाहने शक्तिहरूको चाहिँ भूमिका अझ बढी उनीहरू खेल्दैछन्। त्यो ढङ्गले उनीहरू योजना बनाउँदैछन्। समयमै हामी अब पनि सचेत भएनौँ भने यो देश जोगाउन सक्दैनौँ। अरू कुरा छोड्दैछु।
4: यहाँको महत्वपूर्ण समय सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
3: धन्यवाद।
4: नेपाली कंग्रेसका नेता शंकर भण्डारी आधारित श्रोता नेपाली बसमा छोटो विश्राम पुनः उपस्थित हुनेछौ।

0: sama tu account open activate any karobar sajile sanga busy life easy banaudai harek din global smart plus life ko besma banking
1: NBL auto loan
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रेके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजा रहेछ नि।
6: हेलो विश्व बहस, नेपाली बहस, नेपाली बहसका साथमा
7: इन्टरनेट हेरेर हाम्रो बहसमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ, धन्यवाद।
7: अब नेपाली कंग्रेसको अहिलेको अवस्था, यो फेरि इतर पक्षको भेला चलिरहेछ, हिजोबाट शुरू भयो। तत्कालीन पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा चुनदेवीमा राखिया छ, यसले कंग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने प्रयत्न गर्यो कि झन्किजोले?
8: यो त पक्कै पनि झनै गिजोलेको छ होइन। अब हामीले भनेका थियौँ यो बेला नगरेर बरु वार्ता गरौँ, कुरा गरौँ, छलफल गरौँ भन्ने कुरा हामीहरूले पहिलेदेखि गरेका थियौँ। तर यो कुरा गरेर छलफल गरेर वार्ता समिति बनाउने भन्ने कुरा पनि हाम्रो एक किसिमको अन्डरस्ट्यान्डिङ भएको थियो। तर वार्ता समितिमा उहाँहरूको तर्फबाट को बस्ने, त्यो नाम नआइसकेपछि त्यो वार्ता हुन सकेन। अब इन्फर्मली सबैले सबैसँग गर्ने, फर्मली वार्ता गरेर टुङ्गाउँ भन्ने हाम्रो चाहना थियो। तर वार्ता टोलीको नाम हामीसँग नआइसकेपछि त्यो वार्ता हुन सकेन। हिजोको त्यो भेलाले पार्टीलाई एकता गराउने वातावरण अझै गिजिएको छ भन्ने मलाई लाग्छ।
7: तर अहिले चाहिँ जस्तो अब यो संवाद सहकार्य, यसको संवादहीनता, यसलाई चाहिँ अलिकति मिलाउने कुरा, जस्तो पूर्व सभापति नेपाल आइसके पछाडि उहाँलाई चाहिँ स्वागत गर्ने विषय, सानेपामा होइन भेट्याउने विषय, अलिकति सभापतिले फराकिलो छाती राख्नुपर्ने हो नि त होइन? यो अवस्थामा
8: फराकिलो छाती भन्ने यो ब्रड टर्म हो। फराकिलो छाती भनेको के? हामी फराकिलो छाती नै गर्छौँ। हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा फर्मली उहाँलाई स्वागत गरेको छौँ। मेरै फेसबुक पोस्टमा अरू नेताहरूले पनि उहाँलाई फेसबुक पोस्टबाट पनि स्वागत गरेको छ। त्यो भिडमा गएर मात्र कोहीको छाती फराकिलो हुन्छ भन्ने मलाई लाग्दैन होइन, अथवा भिडमा गएर मात्र कोहीलाई इज्जत दिएको भन्ने मलाई लाग्दैन। यो भिडले मात्र यो पार्टीमा केही समस्या देखेको छ, त्यो समस्या मिल्छ भन्ने मलाई लाग्दैन। यो पब्लिक स्टन्टले मात्र यो पार्टी मिल्छ भन्ने मलाई लाग्दैन। त्यसैले मिलाउने पार्टी मिलाउने नै हो। पार्टीमा विवाद आएको इस्युलाई सहजीकरण गर्ने र सबै मिलेर 15 महाधिवेशन गर्ने नै हो भने यो स्टन्टहरूभन्दा पनि व्यावहारिक रूपमा हामीहरू बसेर कुरा मिलाउन जरुरी छ, कुरा गर्न जरुरी छ। यो फर्मल कुराहरू पनि गर्न जरुरी छ, इन्फर्मल कुराहरू पनि गर्न जरुरी छ। केही हदसम्म इन्फर्मली हामीले धेरैसम्म कुरा सबैले सबैसँग, किनभने हामीहरू त एउटै पार्टी हो, हामी पार्टी फुटिसकेका छैनौँ। यो मिसकन्सेप्सनमा कोही पनि नगए हुन्छ। अलिकति हाम्रो विशेष महाधिवेशनलाई मान्यता दिने कि नदिने भन्ने इस्यु मात्र हो, र अदालतले त्यो मान्यता दिइसकेको छ। त्यही आधारमा हामी चुनावमा गइसकेको छौँ। निर्वाचन आयोगले त्योभन्दा पहिला हामीलाई आधिकारिकता दिएर चुनाव लडिसकेको छौँ। अब जो जो नेताहरू चुनाव लडेको छौँ, अहिले आएर मान्यता मान्दिन भन्छ, त्यसैले अलिकति यो अलिकति अङ्ग्रेजीमा अलिक चाइल्डिस खेल भयो भन्ने पनि मलाई लाग्छ। र अरूभन्दा पनि अलिकति यसमा पब्लिसिटी स्टन्ट केन्द्रित भयो भन्ने यो कुरा मलाई लाग्छ।
7: अब आधिकारिकता विवाद त सर्वोच्चको पूर्ण इजलासमा प्रवेश गरेको छ नि त, निर्णय त जे पनि हुनसक्छ, फैसला जे पनि आउन सक्छ। अब चौधौं महाधिवेशनलाई नै आधिकारिकता मानेर अगाडि बढौं, पन्ध्रौं महाधिवेशन पहिलेकै नेतृत्वले गर्छ भन्ने डाक्टर प्रकाश शरण महर्जीको प्रस्ताव थियो हिजो यही कार्यक्रम मार्फत।
8: हो, अब त्योभन्दा पहिला उहाँहरूको मिटिङ शुरू हुनु पहिला पनि हाम्रो जुन पुरानो प्रस्ताव हाम्रो तपाईँको वैशाख 4 गतिको निर्णय पछि त्यसको लगभग 15-20 दिनपछि हामीले एउटा प्रस्ताव 7 बुँदे प्रस्ताव विश्व प्रकाश शर्माले राख्नुभयो हिजो, त्यो पुरानो प्रस्तावलाई हामीले दोहोऱ्याएको छौँ। त्यो 7 बुँदेमा नभएको चिज एउटा छुट्टै स्टियरिङ कमिटी जस्तो बनाएर अधिवेशनलाई निष्पक्ष कसरी बनाउने र अधिवेशन सम्बन्धी कुरा मात्रलाई त्यो स्टियरिङ कमिटी जो सभापतिकै नेतृत्वमा हुन्छ त्यसलाई कसरी बनाउने भनेर हामीले कुराहरू अगाडि बढाउने प्रस्ताव हिजो हामीले प्रस्ताव फेरि पहिला हामीले उहाँहरूलाई पर्सनल रूपमा दिएको थियौँ र यसपालि चाहिँ हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मिडियालाई बोलाएर यो सार्वजनिक गरेको छ। एउटा न्यारेटिभ चाहिँ क्रिएट, एउटा भ्रम के क्रिएट गरेको छ भने सभापति मिलाउनु पर्ने, सभापतिले मिलाउनै चाहेन भन्ने कुरो, त्यो नमिलाउन चाहेको होइन। हाम्रो प्रस्ताव हामीले पठाएको छौँ,
7: अहिले नयाँ प्रस्ताव के छ जो कुरा चाहिँ सँगै एउटा बनाउन सकिन्छ, उहाँहरूले पनि त्यो मान्ने, उहाँहरूले त भन्नुभएको छ नि त अहिले अब 14 महाधिवेशनमै जाउँ, देउबाकै नेतृत्वमा चाहिँ 15 महाधिवेशन गरौं, किन टाउको दुखाउनु छ र अब पुनरावेदनमा पुनरावलोकनमा गइसकेका छ मुद्दा भन्ने उहाँहरूको सर्टकट प्रस्ताव छ कि
8: होइन? हाम्रो पनि धेरै लामो प्रस्ताव छैन। 14 महाधिवेशनको जो नेतृत्व आयो हामीहरू पनि त्यो नेतृत्वको एउटा भागीदार हो, तर हामीहरू त्यहाँ गएर विशेष महाधिवेशन गरिसकेको छौँ र विशेष महाधिवेशनले तपाईँको निर्वाचन आयोग र उसको कुरा मात्र होइन, अदालतको कुरा मात्र होइन, अरे चुनावमै गइसकेका छौँ त। त्यहाँ अहिले भाषण गर्ने प्रकाश शरण मत दाईको नाम लिनुभयो, उहाँले थापाको चुनाव लडिसकेपछि अब व्यवहारिक रूपमा चाहिँ यो निष्पक्ष बनाउँ 15 महाधिवेशन, त्यसको निम्ति हामीले प्रस्ताव पठाएको छौँ र प्रस्ताव पत्र पठाएको छैन, त्यसलाई वार्ता गर्न बसौँ भन्ने फर्मल रूपमा वार्ता गरौँ। हाम्रो पक्षबाट 2-3 जना कति हुन्छ साथीहरू, उहाँहरूकोबाट पनि वार्ता टोलीमा साथीहरू राखौँ, वार्ता गरौँ, छलफल गरौँ। यो पनि निर्वाचन प्रक्रिया झन्झटमा किन जाने, 2-3 चोटि गइसक्यौँ, निर्णय हाम्रै पक्षमा आउने हो होइन, त्यसमा डाउट हामीलाई लाग्दैन। जे पनि आउनुहोस्, किनभने तपाईँले अलिकति लजिकली पनि कुरा गर्नुपर्छ, जे पनि आउन सक्ने भन्ने कुरा हुँदैन। त्यो त भोलि बाढी पहिरो पनि आउन सक्छ होइन, त्यो त जे पनि हुनसक्छ, त्यो जे पनि तिर नजाउँ। सर्वोच्च अदालतले गरेको जुन निर्णयहरू छ त्यो अधिकांश जुन पुनरावलोकनमा जान्छ त्यो पुनरावलोकन पहिलाकै निर्णय सदैव भएर आउने चलन छ र हाम्रो अदालत, हाम्रो मुद्दा यति बलियो छ त्यसैले यसमा हामीहरू चाहिँ ढुक्कै छौँ। ठिकै छ, जे पनि हुन सक्छ, टुटु मेमे गर्नुभन्दा पनि हामीले भनिसकेका छौँ हाम्रो पुरानो प्रस्ताव 2 महिना अगाडि दिएको प्रस्ताव त्यो कारणै छ होइन, त्यसलाई अझै सहजीकरण बनाएर छुट्टै एउटा चुनाव गराउनको निम्ति एउटा स्टियरिङ कमिटी, हाई लेभल स्टियरिङ कमिटी बनाउने भनेकै छौँ र त्यसमा पनि उहाँहरूलाई चित्त बुझ्या छैन भने बसेर कुरा गरौँ भनेकै छौँ र मेरो एउटै आग्रह छ, वार्ता अथवा फर्मल टकबाट भागेर कोही नहिँड्नु, साक्षी नै मिलाउने हो भने यो किसिमको कार्यक्रम गरेर यो मिल्ने होइन, झन् फुट्ने परिस्थितितिर जान्छ। तर उहाँहरूले बोल्दा मिलाउनु पर्छ भन्ने छ, तर मिलाउने यो स्टन्टको निम्ति मात्र होइन, भाषणको निम्ति मात्र होइन, पब्लिक कन्जम्सनको निम्ति मात्र होइन, साक्षी नै मिलाउने भए बसेर कुरा गरौँ, हामी खुला छौँ, कतिजनाको नाम पठाउने पठाओस् होइन, उहाँहरूले पठाउनुहोस्, हामीले राख्छौँ, वार्ता सुरु गरौँ, कुरा टुङ्गाउँ, बढीमा उहाँको छ समस्या आइरहेको छ, हाम्रो अर्थतन्त्र छिनबिन भएको छ, तपाईँको तराईमा त्यत्रो समस्या केही दिन अगाडि देखे त्यसैतिर केन्द्रित हुनु सक्दा हामी काङ्ग्रेस अर्गी रहेछ र तपाईँको मलाई अचम्म लागेको होइन कानुनी कुरा यो तपाईँको अदालतको यो अदालतको कुरा निर्वाचन आयोगको कुरा त्यो एक ठाउँमा छ तर राजनीति गर्ने मान्छेको अलिकति नैतिकता पनि हुनु पर्यो। जो साथीहरू जो नेताहरू चुनाव एउटा सभापतिलाई मानेर चुनाव लड्न गएको छ र त्यो चुनाव सकिसकेपछि मान्दिन भनेको छ के नैतिकता छ बाँकी यसमा? किनभने चुनाव भनेको कानुनी लडाई मात्र होइन, चुनाव भनेको नैतिकता पनि हो। पोलिटिक्स भनेको तपाईँको यो अदालतमा मात्र गरिन्छ, पोलिटिक्स भनेको तपाईँको केन्द्र कार्य समितिको मिटिङको माइनुटको मात्र कुरा हुँदैन, पोलिटिक्स भनेको एउटा नैतिकताको कुरा पनि आउँछ पहिलो। र तिनै उहाँहरू मोरली गुमाउनु भएको छ।
7: तर अब चाहिँ शेरबहादुर देउवा आइसके पछाडि चाहिँ कंग्रेसले एकताको सन्देश दिन सक्यो वा चाहिँ उहाँ पनि गुटको सभापतित्व ग्रहण गरेर बस्नुभयो?
8: अब म यसमा धेरै टिप्पणी गर्न चाहदिन
7: तर उहाँको शेरबहादुर देउवा देख्दै थिएँ म सुनदेवीमा।
8: अब त्यो अब म के भनौँ होइन, अब मैले तपाईँले ठिक कमेन्ट गर्नुभयो तर म अहिले पार्टीको सहमहामन्त्री होइन र हामी मध्ये पनि अलिकति यो पार्टीलाई कुद्न दिँदैन भनेर भोकली मैले जताततै बोलिरहेको छु। अब मैले नै त्यसमा बढी टिप्पणी दिएँ भने यसले वातावरण अहिले उहाँहरूले खलबलाउन खोजिरहनु भएको छ त्यसमा नै अलिकति मलजल हुन्छ भन्ने मलाई लाग्छ। तर अब तपाईँहरूले नै भन्नुहोस् अब अदालतको अहिले जुन पुनरावलोकन गर्ने निर्णयमा पनि अहिलेको नेतृत्वलाई कायम राखेर कायम राख्ने भन्ने निर्णय दिएकै छ, त्यसैले आजको दिनसम्म

Bana da mı?

0: नमस्कार टोकियो
1: वाउन्जी नेपाली कंग्रेसका सभापति उदय शमशेर राणा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: ए भतिज, तपाईँ एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर।
3: ल काका,
2: भिजिटर नि हुँदैन कमजोर भइन्छ र बजारमा जति पनि ताकतले खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालस अनि रोटे समात्र।
2: कहाँ काका पनि
3: अहिले बजारमा अर्ग्यानिक पोसिलो पुष्पादिलो च्याउहरूको राजा च्याउ आएको छ।
2: न रोगको डर न त पैसाकै
4: धेर लाग्ने। आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसिओ ग्रुपको उत्पादन
3: राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
6: खलो विषयमा बलो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा
7: होम इन्टरनेट
8: टेलिग्राम भेषमा वरिष्ठ अधिवक्ता एवं जेएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। राज्य नेपालीहरूले घोष हुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्कार, गुड मर्निङ।
8: नेपाली कंग्रेसको आन्तरिक विवाद फेरि कानूनी जटिलतामा फस्यो। यो चाहिँ सर्वोच्च अदालतको पूरै ग्लासमा प्रवेश गरेको छ। यसको आधिकारिकताको विषयलाई तपाईँले कसरी हेर्नु भएको छ? यो कुन तथ्य कुन आधारमा टेकेर यसलाई फेरि बुझाइयो?
9: मेरो प्रशासन ऐन 2003 सम्बन्धी व्यवस्था छ, अर्थात् कुनै अदालतबाट फैसला भइसकेपछि सर्वोच्च अदालतको फैसलामा दुईटा अवस्थामा पुनरावलोकन गर्न सकिन्छ भन्ने व्यवस्था छ, दफा 11 को 2। पहिलो अवस्था भनेको मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा रहेपछि फेला पर्यो। त्यस्तो अवस्थामा भन्छ एउटा प्रमाण फेला पर्यो, फैसला भइसकेपछि तात्विक असर पर्ने। दोस्रो भन्छ सर्वोच्च अदालत स्थापित नदी र कानुनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्ने भन्ने भन्छ दोस्रो। त्यसमध्ये अहिले सर्वोच्च अदालतले पुनर्वलोकनको आदेशमा एउटा आधार दिएको छ कि प्रशासन ऐन 2073 2 छ, अर्थात् कानुनी सिद्धान्त सर्वोच्च अदालत नदी र कानुनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्छ। त्यो प्रतिकूल फैसला भयो भनेर नजिक सिद्धान्त पनि कोड गर्नुपर्छ आदेशमा। त्यो आदेश अनुसार नजिक सिद्धान्त कोड गरेर उल्लेख गरेको छ कि सुनवाईको मौका दिएन भने नजिक दुईटै त्यो 8,673 एउटा 8,871 एउटा त्यो आदेशमा कोड गरेको छ। यी दुईटै नजिरहरू सुनवाईसँग सम्बन्धित छन्। अब अर्थात् एउटा नजिर 8,673 नजिर बोलिरहेको नजिक छ, जो वीरबहादुर राउत अहिर भन्ने प्रहरीमा हुनुहुन्थ्यो उहाँलाई प्रहरीबाट सेवा बर्खास्त गर्यो। बर्खास्त गर्दाखेरि सुनवाईको मौका दिएन, जाइमा निकालिदियो भने दिनुपर्छ भन्ने व्याख्या उहाँको।

साहिनो समय सूचक।

सम्बन्धमै भइरहेको र संघीय सरकारले बढ़ी भएका सचिवहरूको सिर्जना गर्दा दरबन्दी भएभन्दा बढ़ी कायम भएकोमा आतंकवाद भएको प्रदेशमा पाँचजना सचिव बढ़ी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा जटिलता देखिएपछि सरकारले साबित्य सेवा मन्त्रालय अनुसार सचिवहरूको जिम्मेवारी तोकेको हो। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेशका आठ मन्त्रालय र मार्केटका कार्यालयको ओएनएम सचिव गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार आठ मन्त्रालय मध्ये मुख्यमन्त्री कार्यालय बाहेकका विषय पश्चात मन्त्रालयमा सचिवको जिम्मेवारी तोकिनु पर्नेमा नौसेनाको जिम्मेवारी तोकिएको छ। मन्त्री परिषदको निर्णय अनुसार उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा जीवलाल भूषाललाई उद्योग र वाणिज्य क्षेत्र, अनिता निर्मलालाई श्रम र यातायात क्षेत्र, दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्र हेर्ने गरी तोकिएको छ भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा गीता कुमारी उमा कालीलाई युवा तथा खेलकुद

तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यतिबेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल